0: सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
10: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
11: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: यो सोलर बलियो र भयपर्दछ।
9: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
3: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
15: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
16: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
15: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
15: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
17: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
18: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
18: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
18: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
17: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
17: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
17: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
19: रेडियो भेरी एफएम
20: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
21: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
22: सुप्रभात, काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
23: आज 2083 साल असार 8 गते सोमबार, सन् 2026 जून 22 तारीख जेठ शुक्ल पक्षको अष्टमी तिथि।
24: काया कैरन का साथ में
25: किसान पाइप प्रोडक्ट्स प्राली
24: राष्ट्र कुसान किसान
25: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
22: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
23: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव,
22: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ्यो मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा
23: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो तर उजुरी कम विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरुरी
0: प्रयोग गर्न नपर्ने शेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ
22: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू आणविक कार्यक्रम हर्मुज जलमार्ग र इजरायल लेबनान युद्ध बारे छलफल
23: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी स्पेनको शानदार पुनरागमन
5: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
6: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Major ko pani lagisakeko cha. Major appliances, Major ko pani lagcha.
7: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
10: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट व नजिकैको NMB Bank को शाखा में गई आजै SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
22: काया कैरनमा अब खबरको सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन् उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशको रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दल दलमा फस्न नदिने समेत बताएका छन् सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनुभयो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक हक अधिकार मानव अधिकारको प्रत्याभूति समतामूलक समाज र समावेशिता लगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौं लामिछानेले व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो हामी त्यसबाट बाहिर जाने छैनौं यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौं रासोपाले त्यो लाइन क्रस गर्दैन यस्तै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ सरकार भनेको गाड़ी जस्तो हो हाम्रो गाड़ी लोकल रोडमा होइन एक्सप्रेस वेमा हिँडेको हो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ अख्तियारलाई सोधपूछ गर्नुपर्छ सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन पाँच वर्ष गर्छौं पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ हामी नियम कानूनमा बसेर काम गर्छौं उहाँले भन्नुभयो हामीले छिमेकी देशसँग सीमा सम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन् तर हामीसँग तथ्य प्रमाण र ऐतिहासिक आधार छन् कालापानी लिपुलेख लगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ सरकारले तथ्यका आधारमा आफ्नो दावी प्रस्तुत गरिरहेको छ प्रधानमन्त्री शाहले हिजो रासोपाको उद्घाटन सत्रमा चितवनमा भन्नुभयो यसैबीच सत्तारूढ़ दलदेखि प्रतिपक्षीसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन् संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले रासोपालाई राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन नागरिकले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढंगले संघले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन्। शुभकामना मन्तव्यका क्रममा नेताहरूले रासोपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नारा भन्दा नीति विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औल्याए। उनीहरूले राम्रो काममा साथ र समर्थन रहने तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन्। नेताहरूको साझा अपेक्षा थियो महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरू रासोपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस्।
23: यसैबीच रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 99 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत समेत गराउनु भएको छ। रासोपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले बताउनुभयो। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य भने थालिसक्नु भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
22: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा धेरै बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीति पदाधिकारीको सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। पछिल्ला दिनमा विवरण बुझाउने क्रम बढ़ेको उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
23: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानूनी परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवान संहिताको ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकी मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धनात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। यस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। यस्तै संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई हृतपूर्वक तामेल भएपछि कुनै प्रतिवादीलाई वादीलाई अंश नदिने मनसायले फाँटबारी लुकाएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको खबर गोर्खापत्रमा छ।
22: काया कैरनमा साइबर अपराधका घटना र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
2: हिमस्टार फर अ कम्प्लिट होम.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव, रासोपा सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन सर्वसम्मत हुने निश्चित, सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, देवानी संहितामा सम्बन्ध विच्छेदको कानून परिमार्जनको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी खबर. बैंक तथा वित्तीय संस्थामा ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ. बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज दर पाइन थालेपछि नागरिकले बीमा गर्न थालेका जानकारहरू बताउँछन्. बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याज भन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाइ छ. गएको वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36,00,00,000 रूपियाँ बीमा शुल्क संकलन गरेका छन्. गएको वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन 14.27% बढ़ेको हो. गएको वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21,00,00,000 रूपियाँ बीमा संकलन शुल्क संकलन गरेका थिए. पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ. ब्याजदर घटेर इतिहासकै न्यून बिन्दुमा पुगेको छ. ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण प्राजुलीले बताउनुभयो. पछिल्ला महिनामा बीमा कारोबार बढ़ेको छ. बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ. उहाँले भन्नुभयो, यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याज भन्दा बढ़ी प्रतिफल पाइन्छ. तर बीमा कम्पनीले प्राय रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाइ छ. आजको कान्तिपुर दैनिकमा खबर छ.
3: यसैबीच नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिको तयारी गरिरहँदा बैंकरहरूले कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने अपेक्षा राखेका छन्. कर्जा असुली प्रभावित भएर खराब कर्जा बेहोर्दै आएका बैंकहरूले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनु पर्ने अपेक्षा गरेका हुन्. बैंकर संघले छलफल गरी सुझावको मस्यौदा तयार पारिसकेको छ. आजसम्ममा नेपाल बैंकर संघले राष्ट्र बैंकमा औपचारिक रूपमा सुझाव पेश गर्ने तयारी गरेको संघले जानकारी दिएको छ. अहिले बैंकहरूमा खराब कर्जा र नबिकेका सम्पत्ति थुपेको छ. तर कुनै ग्राहकले आफ्नो बिग्रिएको वा बाँकी रहेको ऋणको रकम भुक्तानी गरेर खाता नियमित गरिसक्दा पनि अझै 3 महिनासम्म त्यसलाई निष्क्रिय अर्थात खराब वर्गमै राख्नुपर्ने व्यवस्था छ. नयाँ पत्रिकाले खबर लेखेको छ.
4: हिजो आज साइबर अपराधसँग सम्बन्धित घटना बढ़दै गएको छ. खास गरी बाल बालिका, किशोर किशोरी, महिला तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फस्ने गरेका छन्. कम्प्यूटर, मोबाइल तथा इन्टरनेट संचालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानूनी तथा आपराधिक गतिविधि साइबर अपराध हो. साइबर अपराध सम्बन्धी कसुर हेर्ने मुख्य निकाय नेपाल प्रहरीको साइबर ब्यूरो हो. यस्तो अपराध भएमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन सकिन्छ. तर साइबर अपराधका घटना बढ़े पनि उजुरी भने एकदमै कम मात्रै पर्ने गरेको छ. साइबर अपराध र बस्ने उपायबारे थप जानकारी सहित साथी सम्झना महर्जन.
5: विशेष गरी किशोरावस्था र बाल बालिकामा सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ़दो छ. किशोरावस्थामा लहलहीमा लागेर गरिने गतिविधिले साइबर अपराध बढ़ेको छ भन्नुहुन्छ बाल बालिकाको साइबर क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी.
6: उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलै अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बालबालिकाहरूले अनलाइनमा फलोअर्स बढाउन भाइरल हुनको लागि केही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्।
5: सामाजिक सञ्जाल इन्टरनेट र मोबाइलको सही प्रयोग नगर्दा बाल बालिकाहरू आफै पीड़ित हुने र यसमा फस्ने गरेका छन्। अहिले विश्वकप चलिरहेको बेला पनि किशोर किशोरी गेमको लतमा फस्नुका साथै बाजी पनि राख्ने भएकाले अभिभावक र विद्यालय नै सचेत हुनुपर्ने बताउनुहुन्छ साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी।
7: अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त कुन कुरामा बिजी छन् फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन् अथवा प्रयोग गर्न नपर्ने शेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वत आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने अर्को चाहिँ सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीड़ित हुने अपराध चाहिँ कम हुन्छ।
5: बाल बालिकालाई ग्याजेट लगायत मोबाइलको धेरै प्रयोगबारे विद्यालय र परिवारको गुनासो र गाली धेरै आउँछ तर त्यसकै प्रयोगले उनीहरूको खुबी र क्षमता देखाइरहेको छ भने त्यसलाई पनि कदर गर्नुपर्ने बताउनुहुन्छ चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
6: इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन् त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ तर कुनै कुनैले चाहिँ कसैले अब यो ह्यान्डिक्राफ्टहरू बनाएको छ कसैले रोबोटको के बनाएको छ कसैले अरू के बनाएको छ अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेछ कि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन् त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
5: साइबर अपराध घटना भएको 90 दिनभित्र नेपाल प्रहरीका कुनै पनि कार्यालय वा साइबर ब्यूरोमै उजुरी दिन सकिन्छ तर जानकारीको अभाव र 90 दिने हदम्याद नाग्ने भएकाले पीड़ित मध्ये 2% मात्रै उजुरी दिने गरेको प्रहरीको तथ्याङ्क छ। साइबर अपराधमा फस्नबाट बस्न के गर्ने त साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीको सुझाव।
7: आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस् आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस् आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्याक्छ्याक्ति छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बस्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ।
3: साइबर अपराध र किशोर अवस्थामा गर्नुपर्ने सुरक्षाको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार केरी र चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
9: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
8: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6096।
12: एसई सकियो अब रमाइलो शुरू भयो।
13: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र ₹20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
12: अझै रमाइलो ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
12: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसक्नु भएको हुन्छ। नयाँ बजार, न्यू रोड, चिप्लेढुङ्गा, पृथ्वी चोक, सृजना चोक, लेक साइड, रत्नचोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिक रूट हो। जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ, उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता हुनुहुन्छ। उहाँको मिहिनेत र दृढ़ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। पोखराको बगालेटोलमा सामान्य परिवारमा जन्मिनु भएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्नुहुन्थेन। उहाँले सानैदेखि कसैसँग संवाद गर्न सक्नु भएन। 7 वर्षको उमेरसम्म त राम्रोसँग खान समेत नसकेको उहाँ आफैले सुनाउनुभयो। 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण आजको कान्तिपुरले खबर छापेको छ।
3: अब विदेशको खबर। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्तिवार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्टक रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधि पनि विस्तृत छलफल भएको छ।
4: अब खेल खबर। दुईपटकको विश्व विजेता उरुग्वेसँग के भडेले बराबरी खेलेको छ। उरुग्वे 1930 र 1950 विश्वकप जितेको देश हो। के भडे भने विश्वकपमा पहिलो पटक प्रवेश गरेको देश हो। उरुग्वेसँग के भडेले 2-2 बराबरी गरेको हो। विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको के भडेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको छ। के भडेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। केही समय अघि सम्पन्न खेलमा 43 मिनटमा उरुग्वेका मेक्सी अराजाओले 44 मिनटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले 2-1 अग्रता बनाएको थियो। 60 मिनटमा हेलियो भरेलोलो गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए। खेलमा बराबरी भएसँगै दुवै टोलीले समान अंक जोडेका छन्। तालिकामा दुवै टोलीले 2 अंक जोडेका छन्। यस्तै गइराति नै भएको इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ। खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई गोलमा परिणत गरे भने भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलरेजा बेरान भान्डाले उत्कृष्ट बचाव गर्दै टोलीलाई संकटबाट जोगाए। बेल्जियमका नाथान एनगोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यस्तै गइराति नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालले पहिलो गोल गरेका छन्। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओआर जाबालले गोल गर्दै टोलीलाई 3-0 सहजता दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो। खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपछि अफसाइडका कारण त्यसले मान्यता फेरि पाएन। विश्वकप फुटबलमा आज बिहान 7:45 क्यानाडाको भ्यानकुभरको बहुदेशीय रंगशालामा न्यूजील्याण्ड र इजिप्ट बीचको खेल हुँदैछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
3: काया कैरनमा अब केही खबर
4: गर्दै टोलीलाई 3-0 सहजता दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो। खेलको अन्त्यतिर फेरान टोरेस

0: भेगका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो पनि पूर्व र मध्य भेगका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुने र पश्चिम तराई मा तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: 2075 भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सड़कको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया शुरू गरिएको छ। 12 किलोबाट बारपाकसम्म पुग्ने 46.6 किलोमिटर सड़क चार खण्ड छुट्याएर 2075 साल भित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो।
0: विद्युतीय राजधानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: टेलिभिजन कार्यक्रम कमेडी दरबारको पछिल्लो श्रृंखलामा सेन्सरशिपको विवाद देखिएको छ। राजसभा सांसदहरू राजुनाथ पाण्डे, जगदीश खरेल र रूकेश रंजित अतिथि रहेको यो एपिसोडमा प्रसारणमा गरिएका कतिपय संवादमा विभ लगाइएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ।
0: र गएको आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा घर जग्गा कारोबारबाट असुली हुने राजस्व 6 अर्ब 29 करोड़ रूपियाँले बढ़ेको छ। काया कैरनमा अब पालो उखानको
1: नुन र लासाको सुन
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलहरूको सुझाव।
0: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ़्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
1: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ़्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बालबालिका पनि सचेत हुन जरूरी।
0: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम हर्मो जलमार्ग र इजरायल लेबनानी युद्धबारे छलफल।
1: र विश्वकप फुटबलमा उरुगे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केही नगी बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना मान्छेले जवान छोराको स्वास्थ्य जाँच गराउन डाक्टरकोमा लगेका छन् अनि स्वास्थ्य जाँच गरिसकेपछि डाक्टर भन्दैछन्, सन्चो हुन, गाह्रो छ, अरू कुलत भावै ठिक गराउन सकिन्थ्यो, बाबुलाई देश बनाउने कुलत रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली सरकारको बजेटमा दलित महिला र राउटेको सशक्तिकरणमा जोड, कार्यान्वयनमा भने चुनौती।
1: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
0: सुर्खेत वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग, गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको स्थानीयको गुनासो।
1: कर्णालीमा पनि योगप्रति आकर्षण बढ्दै, योगाभ्यास गर्दा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिने।
0: र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरीमा। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि हाम्रो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइलासँगै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र समाज विकासमा आधारित बजेटमा जोड़ दिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा दलित, अल्पसंख्यक, महिला, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तिकरणमा जोड़ दिएको छ। सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैंगिक समानता, सामाजिक समावेशीकरण तथा मानवाधिकार प्रवर्धन गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामाजिक विभेद, हिंसा, कुप्रथा र बहिष्करणका सबै स्वरूप अन्त्य गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ। समुदायमा आधारित समाज कल्याण कार्यक्रम मार्फत सामाजिक सद्भाव, नागरिक सहभागिता र समुदाय सशक्तिकरणलाई प्रोत्साहन गरिने पनि उहाँले बताउनु भएको छ। समाजमा हेपिएको, चेपिएको र उपेक्षामा परेको दलित समुदायको ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी पेसाको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत जीविकोपार्जन, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा एवं सम्मान अभिवृद्धि गर्न आगामी आर्थिक वर्षमा मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमका लागि 12 करोड़ विनियोजन गरिएको पनि बताउनु भएको छ। महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक र राउटे लगायतका लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सशक्तिकरण मार्फत मूल प्रवाहमा ल्याउन, सिप तथा रोजगारलाई रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरण सञ्चालन गर्न आवश्यक बजेट पनि छुट्याइएको बताउनु भएको छ।
0: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना राउतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाई छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकहरूले दुवैजनाको मृत्यु भइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला, नदी र तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेका भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुर्खेतकै पञ्चपुरीमा रहेको जाजुरा दहमा डुबेर दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 का 18 वर्षीय रमेश पुनको अस्ति पनि मृत्यु भएको थियो।
1: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको सुझाव छ। नगरपालिका अन्तर्गत वडा नम्बर 14, 15 र 16 हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो छ। वीरेन्द्रनगरका यी वडाहरू भौगोलिक रूपमा विकट छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर सोह्रका कृष्ण ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले जोखिम समेत बढ़ाएको बताउनुभयो। स्थानीय सानीले स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीको भनाई छ। बाहिर लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा ठाउँमा अटो र गाड़ीमा राखेर लैजानु पर्ने बाध्यता छ। यही कारण पनि नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको माग छ। विराटनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका छन्। विराटनगर नगरपालिकाको 15 रहेको रतु स्वास्थ्य चौकी परे पारे गाउँमा सम्पन्न सामाजिक परीक्षणमा सहभागी नागरिकले पनि एम्बुलेन्स सेवा प्रभावकारी माग गरेका छन्। सड़क राम्रो नहुँदा एम्बुलेन्स नै नआउने गरेकाले गर्भवती र सुत्केरीलाई समस्या भइरहेको उनीहरूको गुनासो छ। स्थानीय भूमिसरा रामजारीले गाउँमा आउने सड़क गतिलो नभएकाले भनेको बेलामा एम्बुलेन्स नआउने गरेको बताउनु भएको छ। एम्बुलेन्स सेवा नहुँदा गर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानु पर्ने बाध्यता रहेकोले अब नगर सरकारले आमाहरूको ज्यान रोगाउन एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने स्थानीयको माग छ। भौगोलिक रूपमा विकट मानिने ओडाका नागरिकले मात्र होइन सुगम मानिने ओडामा पनि समयमै एम्बुलेन्स नआउने गरेको नागरिकको गुनासो छ। 82-83 को सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीले एम्बुलेन्स सेवालाई समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको बताएका छन्। यसका लागि उनीहरूले नगरपालिकाको नेतृत्वले तत्काल एम्बुलेन्स सेवालाई सहज सरल र प्रभावकारी बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्।
0: जुम्लामा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3671 मेट्रिक टन सिमी बिक्री भएको र त्यसबाट 1,33,92,000 आमदानी भएको जनाइएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समय सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालयका प्रमुख को भनाइरहेको छ। सिमी किसानका लागि महत्वपूर्ण नगदे बालिका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ, कनका सुन्दरी, पातरासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गर्ने गरेका छन्। सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने तिलाको रारा गाउँका किसानले गत वर्ष न्यूनतम 3 क्विन्टलदेखि 12 क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बीजकली बुढाले बताउनु भएको छ। सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
0: तपाईं अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको बजेटमा दलित, महिला र राउटेको सशक्तिकरणमा जोड, कार्यान्वयनमा भने चुनौती, पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर स्वास्थ्य निरोगी दीर्घजीवी हुन, नियमित रूपमा योग अभ्यास गर्न उपयुक्त मानिन्छ। मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानसिक समस्याहरू बढ़दै गएको छ। यति मात्र होइन, मानिसमा नशा रोगको जोखिम पनि बढ़ेको छ। त्यसैले पनि हरेक मानिसलाई योग अभ्यास गर्नु अति आवश्यक छ। नियमित रूपमा योग गर्ने बानी भएमा मानिसहरू खुशी र आनन्दित हुने गर्दछन्, जसले गर्दा उनीहरूको जीवन साधारण र सुखमय हुन्छ। शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहनका लागि योग गर्नुपर्ने आवश्यक देखिन्छ। योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिने आयुर्वेद चिकित्सकहरूले बताउने गरेका छन्।
0: यही विषयमा हामीले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जयसीसँग कुराकानी गरेका छौं।
6: अब योग भनेको के हो भने चाहिँ हाम्रो शरीरलाई शारीरिक र मानसिक रूपमा कसरी सन्तुलित राख्ने त भनेको शरीर चाहिँ डिफ्रेन्ट इन्भाइरोमेन्टसँग, डिफ्रेन्ट स्टेजसँग, डिफ्रेन्ट लेभल, कहिले खुसी, कहिले हाँसो, कहिले दुःख, कहिले सुख, कहिले चिसो, कहिले तातो भने जस्तो डिफ्रेन्ट अप एन्ड डाउनसँग चाहिँ शरीर चाहिँ जुझिराख्नुपर्छ। शारीरिक रूपमा र मानसिक रूपमा त्यो दुइटैमा ब्यालेन्स गराउन सिक्ने जुन शरीरलाई चाहिँ दुइटै कन्डिसनमा चाहिँ शरीरको आफ्नो चाहिँ एउटा लिमिटेसनमा राख्न सिकाउने एउटा चाहिँ साइन्टिफिक टेक्निक हो योग भनेको। हामीले बुझ्दाखेरि चाहिँ कुनै पनि हाम्रो शरीर चाहिँ सामाजिकमा, मानसिक रूपमा, शारीरिक रूपमा र सांस्कृतिक रूपमा र आध्यात्मिक रूपमा चाहिँ सन्तुलित बनाउन सिकाउने विधा नै योग हो।
7: नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यमा कस्ता फाइदा पुर्याउँछ, सँगै मानसिक स्वास्थ्यको लागि योग कतिको प्रभावकारी छ?
6: पहिला कुरा चाहिँ हाम्रो योगको शारीरिक अहिले जुन हाम्रो बढ्दो चाहिँ यो चाहिँ शहरीकरण, बढ्दो हाम्रो शहरी क्षेत्रमा बसोबास हुँदाखेरि हाम्रो चाहिँ लाइफ स्टाइल चाहिँ टोटल चेन्ज भएको छ कि। 10 वर्षमा मान्छेको गर्ने जिउने तरिका र अहिले चाहिँ आकाश पातल फरक भइसक्यो। त्यसले गर्दा अहिले चाहिँ हामीसँग चाहिँ धेरै लाइफ स्टाइल डिसअर्डरहरू धेरै नै चाहिँ देखिन थालेको छ, जसमा चाहिँ मधुमेह भनौँ, प्रेसर भनौँ, होइन ओबेसिटी भनौँ, होइन अरू चाहिँ अब शरीरमा हुने बोसोको मात्रामा हुने गडबडी भनौँ, त्यो त्यो देखिन थालेको छ भनेपछि मानसिक समस्या पनि त्यस्तै भइरहेछ। हामी पहिला चाहिँ धेरै सामाजिक हुन्थ्यौँ भने आजभोलि एक्लोपना धेरै मान्छेहरूमा हुन थाल्यो। पहिला जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, अहिले न्युक्लियर फ्यामिलीमा बस्न थाल्यौँ। पहिलाको हुने कुनै पनि अपर्च्युनिटीको लागि हुने कम्पिटिसन कम थियो, अहिले धेरै छ। यसरी अब संसद मान्छेको मानसिक चाहिँ ग्लोबलाइजेसन भइसकेपछि मान्छेको चाहिँ एचिभमेन्ट गर्ने चाहिँ एक्सपेक्टेसन बढ्न थाल्यो हो। यिनै कुराहरूले चाहिँ मान्छेको शारीरिक र मानसिक चाहिँ रोगहरूको चाहिँ मात्रा बढेको छ। जुन मैले सुरुमा अघि भने यो काम भनेको यो कुरालाई ब्यालेन्स गर्ने हो। यसरी यसरी शारीरिक मानसिक रोगहरूमा यो चाहिँ हामीले भनेर मात्रै भन्दा पनि धेरै रिसर्चहरूले पनि हाम्रो धेरै चाहिँ मानसिक रोगहरूमा धेरै चाहिँ शारीरिक रोगहरू स्पेसली नन कम्युनिकेबल डिजिजहरू जुन चाहिँ नसर्ने रोगहरूको व्यवस्थापनमा चाहिँ नेपालमा गरिएको चाहिँ अध्ययनले पनि प्रेसरको बिरामी जुन चाहिँ ग्रेड सेकेन्डको प्रेसरको बिरामीलाई चाहिँ कुनै पनि औषध नखुवाइकन योग मात्र एउटा चाहिँ डिजाइन गरेको योग चाहिँ गराउँदा चाहिँ धेरै इफेक्टिभ देखिएको भन्ने अध्ययनहरू पनि देखिया छ। त्यसरी चाहिँ धेरै अध्ययनहरूले चाहिँ अरू कुराहरू मानसिक रोगहरूमा पनि भ्रामरीले चाहिँ स्लिप डिसअर्डरमा अरू चाहिँ धेरै रोगहरूमा चाहिँ अनुलोम विलोमले इभेन चाहिँ प्रेसरमा पनि राम्रो चाहिँ इफेक्ट देखाएको। यसरी अहिलेको यो बढ्दो हाम्रो चाहिँ समाजमा योग चाहिँ यस्तो एउटा यस्तो आर्ट हो जसले थोरै समयमा बिना पैसामा पनि हामीले चाहिँ धेरै कुरा लिन सक्छौँ।
7: आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोग बीच योगको आवश्यकता बढ्दै गएको छ, होइन? कर्णालीमा चाहिँ कर्णाली प्रदेशमा योग अभ्यासको अवस्था चाहिँ कस्तो छ? पछिल्लो समय बढ्दो छ कि शारीरिक र मानसिक स्वस्थताको लागि योग गर्न आवश्यक छ भन्नुभयो, होइन? यो विद्यालय तहमा पनि प्रवर्धन गर्नको लागि के चाहिँ गर्नुपर्छ होला?
6: धेरै नै बढ्दो छ, होइन? डिफ्रेन्ट चाहिँ अब सेन्टरहरूमा डेली बिहान चाहिँ योगा हाम्रै हस्पिटलमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पनि हामी बिहान दैनिक चाहिँ 5-6 वर्षदेखि चाहिँ बिहान 5 बजेदेखि चाहिँ योगा गराउँछौँ। अरू अरू डिफ्रेन्ट सेन्टरहरूमा चाहिँ त्यसरी चाहिँ गराउँदै आएको देखिन्छ। अब यसलाई चाहिँ अलि चाहिँ हजुरले भने जस्तो सुरुदेखि नै जुन बेलादेखि हामी शारीरिक रूपमा हाम्रो शरीर चाहिँ फ्लेक्सिबल हुन्छ, जुन स्कुलको अवस्थादेखि नै हामीले चाहिँ यो शिक्षालाई घुसाउन सक्यौँ भने पछि उसलाई त्यो एड्याप्ट गर्न, त्यो कुरा सिक्न, जसरी अहिलेको चाहिँ हाम्रो जेनेरेसनले यो भनेको कुरा अहिले सिक्नुपर्छ भने हाम्रो पछिल्लो जेनेरेसनलाई हामीले अहिलेदेखि नै सिकाउन थाल्यौँ भने उनीहरू हाम्रो अवस्थामा आइपुग्दासम्म चाहिँ उहाँहरूले चाहिँ युज टु भइसक्यो, त्यसलाई एउटा जीवनको एउटा अभिन्न अङ्गको रूपमा चाहिँ लिइसक्ने हुनाले चाहिँ अहिले चाहिँ हाम्रो फोकस पनि हामीले केही दिन अगाडि मात्रै पनि ब्रेन नगरको सबै वडाको चाहिँ स्कुलमाको चाहिँ प्रहरूलाई ल्याएर चाहिँ यो भनेको के हो, यसलाई चाहिँ बच्चाहरूमा कसरी चाहिँ गराउन सकिन्छ, बच्चाहरूमा पर्ने चाहिँ यसले चाहिँ गर्न सक्ने राम्रो पक्षहरू के छ र के कुराहरूमा ध्यान दिनुपर्छ भनेर हामीले 2 दिनको चाहिँ प्रशिक्षण कार्यक्रम पनि राखेको थियौँ। यसरी चाहिँ कर्णाली प्रदेश सरकारले सरकारले पनि गरिरहेको छ आफ्नो तर्फबाट, त्यो सफिसियन्ट नहुन सक्छ तर फेरि चाहिँ एज अ सोसाइटीमा पनि अहिले चाहिँ गभर्मेन्ट भन्दा पनि अरू पार्टनरहरूले पनि धेरै राम्रो चाहिँ यसमा चाहिँ कन्ट्रिब्युट गरेको म चाहिँ देख्छु।
7: अब अन्तिममा चाहिँ यो योगलाई जीवनशैलीको हिस्सा प्रत्येक नागरिकले बनाउनु पर्छ भन्ने के छ सन्देश सरको?
6: नै म त अहिले सबै मेन भनेको अहिलेको योगको तपाईँ स्लोगन हेर्नुहुन्छ भने जेरियाट्रिक एज ग्रुपलाई भनिएको छ, ओल्ड एज ग्रुप लाई चाहिँ धेरै फोकस गरिएको छ भने अब हामीले त्यसको लागि के सुरु गर्नुपर्छ भने चाहिँ अघि हजुरले भनेका छौँ योग स्कुलमा योग शिक्षालाई चाहिँ अनिवार्य गरेर एटलिस्ट पनि जसरी हाम्रो एउटा हस्पिटलमा के अरे एउटा अहिले विद्यालय नर्स जस्तो कार्यक्रम सुरु गरेका छ सरकारले अथवा स्थानीय तहले भने त्यस्तै एउटा स्कुलमा एउटा योग शिक्षक राखिदिएर उनीहरूलाई अहिलेदेखि नै हामीले ग्रुमिङ गर्न थाल्यौँ भने राज्यले पछि मानसिक समस्या मा गर्ने लगानी र अर्को जुन नन कम्युनिकेबल डिजिजको लागि गर्ने जुन डिजिज बर्डनमा गर्ने लगानी चाहिँ धेरै नै घट्नेछ। यो चाहिँ हामीले प्रत्यक्ष नदेखिए पनि यसले चाहिँ पछिको आजको भोलि नदेखिए पनि 10 वर्षपछि हाम्रो राज्यले चाहिँ नसर्ने रोगमा र मानसिक रोगमा लगाउने लगानी चाहिँ स्वत घटेको चाहिँ देखिनेछ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जैसी भेरी खबरसँग कुराकानी गर्नुहुँदै
1: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर लुम्बिनी प्रदेशमा रहेका थारू कोसुण्डा अवधि र मुस्लिम संस्कृतिको संरक्षण सम्बन्धी प्रादेशिक गोष्ठी बाँकेको कोलपुरमा सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। गोष्ठीको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलले प्राचीन संस्कृतिहरू राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भएको छ।
0: बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन्। खडेरीले गर्दा खेतमा पानी नपुगेपछि करिब 5,000 किसानहरू ट्र्याक्टरमा झाला पाता र काठदाउरा लिएर नदीमा पुगेर श्रमदान गरेका हुन्। उनीहरूले इन्टेक नजिकै रहेको कर्णालीको भंगालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेक तर्फ पानी ल्याएर रोपाई गर्ने तयारी गरेका हुन्।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
8: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
9: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
9: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-966।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने भएको छ। अब समिति 151 सदस्य हुने भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा हिजोबाट शुरू भएको छ।
1: भेरी खबरमा अब केही खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत सम्म चरणका खेलमा इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। गैराती खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफ साइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा केभ भाडेसँग बराबरी खेलको स्पेनले यो जितसँग 4 अङ्क जोड्दै सम्मको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालाले गोल गर्नुभयो। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओयार जाबाले गोल लगातार थप्दै टोलीलाई 3-0 जित दिलाउनु भएको। यस्तै विश्वकप फुटबलमा आज बिहान अहिले क्यानाडाको भ्यानकुवरको बहुद्देश्य रंगशालामा न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली सरकारको बजेटमा दलित महिला र राउटेको सशक्तिकरणमा जोड, कार्यान्वयनमा भने चुनौती।
0: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
1: सुर्खेतको वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग। गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम भएको स्थानीयको गुनासो।
0: कर्णालीमा पनि योग प्रति आकर्षण बढ़दै योगाभ्यास गर्दा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिने।
1: र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन, इरान र बेल्जियम गोलरहित बराबरीमा।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409913 र 97054769993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
6: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
6: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 र 081535151।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा न्युमोनिया,
6: झाडा पखाला,
5: डाभिरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: me a
1: extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227.
4: रेडियो भेरी एफएम.

0: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580-40-719 र 98580-51-715।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल, यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान, सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा सवारी दुर्घटना नभएको जानकारी गराउँदछौ। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा गत जेठ महिनामा ट्राफिक कार्यवाहीमा 2,799 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 26,32,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा गत जेठ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 100 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। जेठ महिनामा 9 जनाको मृत्यु भएको छ भने 162 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 61 वटा सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी सल्यानमा 11, दैलेखमा 10, रूकु पश्चिममा 3, जाजरकोटमा 3, जुम्लामा 6, हुम्लामा 1, मुगुमा 1, डोल्पा र कालीकोटमा 2-2 वटा गरी जम्मा 100 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशको सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था र चालकको लापरवाहीको कारणले सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 107 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 107 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। छत्तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2,867 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 36 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2,867 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौ, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्दा लाइरहेको छ भने गाडी नचलाउनुहोस्। जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिने गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं, ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं, हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582 9999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्दा भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर
4: सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
11: लोक सेवा आयोगका किताबहरू,
10: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
12: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
1: खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित।

0: गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ। यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: राजनीतिक शक्ति केवल भाषण र चुनावको खेला होइन, यो व्यवस्थापकीय असक्षमता, भ्रष्टाचार र सामाजिक अन्यायको कथा समेत हो। जब जनताको आवाज दबाइन्छ, राजनीतिमा कसको स्वार्थ रहन्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। हामी अहिले भारतीय लेखकहरूका चर्चित आख्यान लेखन फिक्सनल राइटिङमाथि आधारित विशेष श्रृंखला प्रस्तुत गर्दैछौ। अघिल्लो हप्ता हामीले मुख्यमन्त्रीको चर्चा गर्यौं र आजको अंकमा हरि शर्मा मनु भण्डारीको महाभोज उपन्यासको चर्चा गर्दै हुनुहुन्छ। महाभोज एक राजनीतिक व्यङ्ग्य हो जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार र समाजमा देखिने राजनीतिक स्वार्थहरूको यथार्थ चित्रण गर्दछ। एक निर्दोष युवकको हत्यालाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कसरी शक्ति र स्वार्थले न्यायलाई कुहिरोमा हराउँछ भन्ने देखाउँछ। अब सुन्नुहोस् हरि शर्माबाट मनु भण्डारीको महाभोज उपन्यासको चर्चा।
1: आजको पडकास्टमा म 1979 मनु भण्डारीद्वारा रचित महाभोजको चर्चा गर्न गइरहेको छु। मनु भण्डारी भारतको एउटा सिद्धहस्त प्रसिद्ध महिला लेखिका हुन्, जो भारतका विभिन्न विश्वविद्यालयमा अध्यापन गरिन्, साहित्यिक परिवारसँग जोडिएकी छन् र उनले यो किताब एक प्रकारले आफ्नो समयको 70 को दशकको जुन किसिमको राजनीतिक परिवेशको सिर्जना भएको थियो भारतमा, विशेषत इमर्जेन्सी, त्योभन्दा पनि भारतको जात जातीय राजनीतिको जुन किसिमको हिंसाको प्रयोगहरू भइरहेको छ, त्यसप्रति उनको क्रोधको रूपमा, एउटा रियाक्सनको रूपमा उनले यो किताब त्यो उनले भूमिकामै भनेकी छन्। भागलपुरमा दुईजना दलितहरूको माथि अथवा निम्न गरीबको माथि आँखामा प्वाल पारेर एसिड हालिएको कथा, जसलाई हाम्रो एकदम चिने जानेको नेपालमा धेरैले चिन्नुहुन्छ, तपन बोस जो साफर भन्ने प्रोग्राम नेपालमा चलाउनुभयो, उहाँले डकुमेन्ट्री बनाएर उजागर गर्नुभएको थियो। भन्दा 70 यस्तो घटनाहरू थुप्रै भएका छन्, जसले के थियो भने जब लोकतन्त्र भारतमा आयो, त्यसको प्रयोग हुन थाल्यो, निर्वाचनहरू हुन थाल्यो, जतिसुकै भने पनि केही समयमा लोकतन्त्रको आन्दोलनहरू पार्टीहरूमा एक किसिमको सम्भ्रान्तहरूको पकड थियो। जब इलेक्सन भएर लोकतन्त्रको अधिकारहरू मार्फत, चुनाव मार्फत अधिकारहरू जब तल्लो तहसम्म पुग्न थाल्यो, तलबाट एक किसिमको एसर्सन रिभोल्ट अथवा आफ्नो अधिकारप्रति सजग हुने, माग्ने कुराहरू जब हुन थाले, त्यही भएर कहिलेकाहीँ भनिन्छ लोकतन्त्रले अधिकार दिँदादिँदै कन्फ्लिक्ट पनि निम्ताउँछ भन्छ। 70 सायद भारतको निम्ति त्यही थियो कि क्षेत्रीय आन्दोलनहरू सुरु भइरहेको थियो, जातीय जागरण भइरहेको थियो कि कोटाको कारण मान्छेहरूले पढ्न पाएका थिए, त्यही भएर स्थापित शक्तिहरू खलबलिएको थियो। त्यही भएर मलाई के लाग्छ भने जब 79 मनु भण्डारीले यो लेख्नुभयो, आफ्नो भूमिकामा जुन परिस्थितिबाट जुन चाहिँ जुन जुन चाहिँ आक्रोश उहाँले व्यक्त गर्नुहुन्छ र भन्नुहुन्छ कि जब घरमा आगो लाग्छ, समाजमा चाहिँ स्पष्ट आफ्नो विचार राख्न सक्नुपर्दछ, समाज जब विभाजन हुन्छ, राम्रो र नराम्रो, न्याय र अन्यायको बीचमा हुन्छ, आफ्नो स्पष्ट रेखाचित्र राख्न सक्नुपर्छ, त्यसकारण मैले महाभोज त्यसकारण लेखेकी हुँ भनेर भन्नुभएको छ। मलाई सम्झना छ यो कमानी अडिटोरियममा यसको महाभोजलाई लिएर नाटक जब मञ्चन भयो, हिन्दीको प्रसिद्ध माने नाटक कलाकार मनोहर सिंह अभिनयमा मञ्चित भएको थियो र म भवानी सेन गुप्ता चाणक्य सेनको घरमा बस्थेँ। एक दिन भवानीले भन्नुभयो, लेखकको नाउँ चाणक्य सेन हो तर लिगल नेम भवानी सेन हो, अरे आज नाटक हेर्न जाउँ। उपन्यास लेखिकासँग मेरो चिनजान छ र मेरो उपन्यास मुख्यमन्त्रीबाट प्रभावित भएर उनले केही प्रभावित भएको पनि मैले उनले मलाई भनेकी छन् र मलाई सम्झना छ मैले मन्नु भण्डारीको उपन्यास महाभोजमा आधारित महाभोज नामक नाटक भवानी सेनगुप्ता उर्फ चाणक्य सेन र मन्नु भण्डारीसँग सँगै बसेर हेर्ने मौका पाएको थिएँ। धेरै पछि मलाई लाग्छ 3-4 वर्ष अगाडि अनुप बरालले पनि नाट्य रूपान्तरण गरेर महाभोजलाई मण्डला थिएटरमा देखाए। बडा सशक्त अभिनय उनले गरेका छन्। त्यसकारण पनि मलाई यो किताबले घरिघरि छोइरहन्छ किनभने व्यक्तिगत सम्बन्ध पनि थियो, हेर्ने मौका पनि पाएको थिएँ। राजनीति, अपराध, मीडिया, संचार, पुलिस, यो तीनटाको साँठगाँठले कसरी लोकतान्त्रिक मूल्यहरू स्खलित हुँदै जान्छ त्यसको बडा मिठो चरित्र चाहिँ महाभोज उपन्यासमा छ र त्यसको नाट्य रूपान्तरणमा पनि छ। अब महाभोज भन्ने उपन्यासको नाम जुन छ त्यो कसरी आयो होला, कसरी महाभोज हुन्छ यो सब कुरामा भन्दाखेरि त्यो नोभलको प्लट चाहिँ उपन्यासको प्लट चाहिँ भोज भइरहेको ठूलो भोज भइरहेको चाहिँ रक्सी मदिराहरूको चाहिँ ग्लासमा छछल्किरहेको एउटा सिनबाट सुरु हुन्छ। त्यो दुईटा छ, एउटा चाहिँ राजनीतिज्ञहरू यो जुन संस्थापनहरू जुन छन् सम्रान्तहरू जुन छन् उनीहरूले कुनै विजयको अनुभव गरिरहेको छ कि आफूले कसैमाथि शासन गरिरहेका छौं भन्ने अनुभव हुन्छ भने एकातिर एउटा विशेश्वर भन्ने विशु भन्ने दलितको मृत्यु भएर त्यसको पनि घरमा जुन हाम्रो परम्परा अनुसार मृत्युपछि 13 दिनमा मानिसहरूलाई खुवाउने अथवा मृत्यु संस्कारपछि खुवाउने जुन हुन्छ त्यो दुइटैको बीचको चाहिँ लाई बिम्बको रूपमा प्रतीकको रूपमा महाभोज भन्ने शब्द चयन गरिएको छ र टाइटल राखिएको छ। तर के छ भने कि यो महाभोजले के देखाउन खोजेको छ भने कि टाइटलबाट पनि थाहा हुन्छ पढ्दै पनि आउँछ कि कसैको यो विश्व भन्ने दलितको जुन मर्डर हुन्छ अथवा मृत्यु हुन्छ त्यसको अन्त्येष्टिको भोज नभएर भारतको समग्र राजनीतिक परिवर्तन र लोकतान्त्रिक मूल्यहरू जो स्वतन्त्रता संग्रामपछि आएको थियो र कसरी सामाजिक मूल्य मान्यताहरू स्खलन भएको छ त्यसको भोज हो भन्ने बुझ्न सकिन्छ। होइन कुनै कुरा राणाकालीन समयमा हामीले सुनिन्थ्यो कि 3 दिनसम्म 4 दिनसम्म दसैँ तिहारमा जुवा खोल्ने चलन थियो लिगल रूपमा, अन्तिम दिन जाई भोर जुवा भनेर भनिन्थ्यो। त्यो दिन हार्नेले पनि अब त अर्को वर्षमा पर्खिनुपर्छ भन्थ्यो, आफूसँग भएको कुरा सबै च्याखे दाउ लाउने थियो भने मलाई लाग्छ त्यो पढ्दै जाँदाखेरि जब राजनीतिक मूल्य मान्यता सामाजिक मूल्य मान्यताहरू खस्किँदै जान्छ अब यहाँभन्दा गुमाउनु केही छैन भनेर सबै नाङ्गो हुन्छन् जस्तो अनुभव हुन्छ। त्यस मानेमा भारतीय राजनीतिमा अथवा दक्षिण एसियाको राजनीतिमा यो पुस्तकले नाङ्गो यथार्थता छ त्यसलाई प्रस्तुत गरेको छ र राजनीतिमा जातिको महत्व होइन हाम्रोमा जात जातिको व्यवस्था छ त्यसको कस्तो छ भन्ने छ। विभिन्न पात्रहरू मार्फत राजनीतिमा अवसरवादिता त्यसमा एउटा राव भन्ने क्यारेक्टर छन् चौधरी तिनले प्रतिनिधित्व गर्दछन्। चुनावमा धनबलको प्रयोग हुन्छ भन्ने कुरामा चाहिँ तपाईँको सुकुल बाबु भन्ने छन् जसले पोलिटिकल ऱ्यालिजहरूमा क्याम्पेनहरूमा मान्छेहरू जुटाउनलाई पैसाको प्रयोग गर्छन्। अयोग्य उम्मेद्वारको बारेमा चर्चन गर्छन् जसमा लखन भन्ने क्यारेक्टर छ। पुलिसिया राव भन्ने छ, यो ग्रामीण परिवेशमा लेखेको हुनाले पुलिसिया राव भन्ने छ, त्यो थानेदारले गर्छ। कसरी कसैलाई फसाएर चाहिँ तपाईँको बयान लिने नक्कली बयानहरू बनाउने भन्ने छ, त्यसमा एउटा सक्सेना भन्ने पुलिस अफिसर छ। कसरी चाहिँ तपाईँको मिडिया पथगरम भएर चाहिँ सत्तालाई सहयोग गर्दछ अथवा सामाजिक परिवेशमा काम गर्दछ भन्नेले एउटा मसाल भन्ने पत्रिका छ, नाम कस्तो क्रान्तिकारी छ, त्यसको सम्पादक दत्ता बाबु छ, बडा इन्ट्रेस्टिङ छ कि हरेक मैले पढेको राजनीतिक उपन्यासहरूमा बङ्गाली नै तपाईँको पत्रकार हुन्छ, दत्ता बाबु छ। बुद्धिजीवी वर्गको निष्क्रियता मुलुकमा त्यस्तो परिवर्तन माने त्यस्तो खस्खलन आइरहेको छ, महेश बाबु भन्ने छ। त्यस्तै गरेर दलित चेतनामा यो कथामा जो मृत्यु हुन्छ, सुरुमै मृत्यु हुन्छ, बडा इन्ट्रेस्टिङ छ। कथामा सुरुमै मर्ने बाटो सुरु हुन्छ, विशु विश्वेश्वरवा अनि उसको चाहिँ महिला साथी बिन्दा चाहिँ तपाईँको दलित चेतनाको बिम्ब छ। त्यस्तै गरेर शोषक वर्गमा जोरावर सिंह भन्ने छ, नाम र जातहरू पनि र त्यो क्यारेक्टरलाई पनि तिनले बडा मिठो ढङ्गले गरेको छ। अनि परजीवी वर्गमा चाहिँ एक किसिमको जात समुदाय अथवा व्यापारी बिहारी भाइ काशीजी पाण्डेजी यीहरू आउँछन्। त्यस्तै गरेर चाहिँ एउटा सिन्हा भन्ने क्यारेक्टर छ जो चाहिँ बडा यो जात भातलाई पनि उसले बडा तरिकाले कसले के गर्छ जस्तो सिन्हा भन्ने बित्तिकै कायस्थहरू बुझिन्छ जो चाहिँ ब्युरोक्रेसीमा बिजनेसमा हुन्छन्। त्यसलाई पदलोलुप नोकर शाहको रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै गरेर सुकुल बाबु छन् जो चाहिँ विपक्षको स्वार्थपूर्ण नीतिमा छन्। तर यस्ता मानिस पनि क्यारेक्टर छ यो किताबमा कि लोचन बाबु जसको चाहिँ कुनै राजनीति गरे पनि कुनै मूल्य छैन, एनजीओ पनि छ यहाँ यो किताबमा, सत्ता दलमा छन् तर शक्तिभन्दा अलिकता गैर लोकतान्त्रिक विचार राख्छन्, उनी दास साफ छन्। यो किताबमा बडा एक किसिमको चाहिँ संवाद बेहद चुस्त छ, कट भने स्थानीयताको भाषाको प्रयोग गरेर बडा चुस्त रूपमा भाषाको प्रयोग हुन्छ, कुनै परहेज अथवा भन्न हुने नहुने किसिमको छैन भाषा, तर त्यो भनेको त अश्लीलता होइन, बडा सठिक भाषामा प्रयोग भएको छ। र नाटक बडा नाटक अथवा चाहिँ यो कथा नाटकीयताका साथमा त्यो अगाडि बढ्छ। एउटा दलितको मृत्यु हुन्छ र त्यसलाई चुनाव आइरहेको हुन्छ, त्यसलाई कसरी प्रयोग गर्ने, कसका पक्षमा त्यसको मृत्युको प्रयोग हुन्छ भन्ने कुरा चाहिँ यसले बताउँछ। जुन किसिमले एउटा यो सरोवा भन्ने गाउँको परिवेशमा छ र भारतीय राजनीतिक साहित्यमा अथवा चेतनाको साहित्यमा गाउँको ठूलो भूमिका छ, किनभने भारत गाउँ गाउँको देश हो भन्ने कल्पनाबाट छ र गाउँ भन्ने बित्तिकै अफटित गवार भन्ने देखिन्छ, तर यो गाउँमा चेतना छ। तर के छ भने भारत स्वतन्त्र हुने बित्तिकै त्यो चेतनाको प्रभाव गाउँहरूमा कसरी पस्यो भन्ने कुरा बुझ्नको निम्ति पनि यो उपन्यास महत्वपूर्ण छ। र विभिन्न चरित्रहरूलाई प्रवृत्ति पात्रहरूबाट कथा बुझ्ने प्रयास गरिएको छ। कथा घटनामूलक छ, एउटा दलितको मृत्यु हुन्छ, तर त्यो मृत्युपछि विभिन्न पात्रहरूबाट कस्तो किसिमको प्रवृत्ति र विचार समाजमा आएको छ भन्ने कुरा चाहिँ हामीले यो महाभोजबाट बुझ्छौं, होइन? अब अलिकता कुरा गर्दा कथाको सार मैले भनिहाले कि यस मानेमा एउटा घटनालाई लिएर त्यसको वरिपरि सिर्जित राजनीतिक संवाद र परिस्थितिलाई बुन्दै मनु भण्डारीले यो किताबलाई अगाडि बढाउँछन् र महाभोज उपन्यासले समाजमा भएको कुरीतिहरूलाई आफ्नो किसिमले प्रस्तुत गर्दा गर्दै पनि के सबै उपन्यास उद्देश्यका निम्ति लेखिएका हुन्छन्, साहित्य रचनाको उद्देश्य के हो भन्ने प्रश्न मनमा यो पढ्दै गर्दाखेरि उठ्छ। तर भारतीय राजनीतिलाई अथवा सामाजिक परिवर्तनलाई नजिकबाट हेरेको अनुभवका आधारमा मलाई के लाग्छ भने यो उपन्यासको उद्देश्य भारतीय समाजको राजनीतिक मञ्चमा आएको जुन कुरूपता छ त्यसलाई हटाउने मात्रै होइन कि वर्तमान राजनीतिको जटिलताहरूलाई पनि बुझ्ने प्रयास हो। यो उपन्यासको हरेक पन्नामा दलबलको राजनीति, नेताहरूको दोहरा दोगला व्यक्तित्व, अपराधीहरूलाई शरण दिने, जनताको भावना र परिस्थितिप्रति संवेदनशीलता, अवसरवादिता र राजनीतिक जुन नोकरशाही ब्युरोक्रेसी छ त्यसप्रति अनैतिक जुन दबावहरू लगाउने काम हुन्छ त्यसलाई पर्दाफाश गर्छ र बुझ्नलाई सहयोग गर्दछ। हामी सबैलाई थाहा छ कि यो भइरहन्छ, तर पनि साहित्यले एउटा भाषा र अनुभव मार्फत यसलाई पस्कने कुरेको छ। जस्तो 1977 बेछेली काण्ड भयो, जसलाई प्रसिद्ध कवि नागार्जुनले हरिजन गाथा भनेर लेखे, र समाजमा कुनै किसिमको परिवेश भयो भने साहित्यले त्यही किसिमको रेस्पोन्स गर्नुपर्ने हुन्छ। र जसरी चाहिँ हरिजन गाथामा एउटा घटनालाई पृष्ठभूमि बनाएर प्रसिद्ध कवि नागार्जुनले आफ्नो कविता हरिजन गाथा सुरु गरे, त्यस्तै गरेर महाभोजको आरम्भमा पनि यसको संकेत मिल्दछ। के भनिन्छ भने कथाको सुरुमा जुन भन्छन् त्यसले पछिसम्म यसलाई बाँधेर लिएर जान्छ। महिनेभर पहिले कि बाटे गाउँ के सरद जरा परा हट के जो हरिजन टोला है वहाँ झुगडी झोपडियों में आग लगा दी गई है। एउटा कविता लास्टमा पढ्नेछु। कसरी दलित गरीबहरू राजनीतिमा प्रयोग हुन्छ, त्यस्तै गरेर त्यो हरिजन टोलामा जब आगो लाग्छ त्यसमाथि विश्वको मृत्यु भएको हुन्छ। यसले गर्दाखेरि जुन जातीय विभेद छ र लोकतन्त्र प्रक्रियाको रूपमा जब भारतमा आयो कस्तो किसिमको आक्रोश र आवाजहरू उठ्यो। एउटा त के हो भने कि समाजको परिवेश त्यस्तो छ, यहाँ केही सम्भव छैन भन्ने छ, तर यो आवाज आउने जुन प्रक्रिया छ लोकतन्त्रले दिन्छ त्यसलाई पनि यसले सिधै त भन्दैन, तर मेरो पढाइले के भन्छ भने यदि लोकतन्त्रमा त्यति पनि चुनाव नभएको भए सायद मानिसले त्यो भन्न पनि पाउँदैन थिए भन्ने चाहिँ लाग्दछ। त्यसकारण यो कथाको सारमा महाभोजको विषयमा चाहिँ सीमान्तीकृत वर्ग, राजनीति, राज्य र आम अरू जनताको बीचको द्वन्द्वलाई कसरी बुझ्ने भनेर मद्दत दिएको छ। यसलाई अगाडि अरू जुन चर्चा मैले गर्छु त्यसले पनि यो बताउँछ भन्ने मलाई लाग्छ। र मलाई एउटा बच्चालाल उन्मेषले लेखेको कौन जात हो भाइ कविताको सम्झना आयो। केही समय अगाडि पढेको थिएँ, मैले खोजेँ इन्टरनेटमा पाएँ, र भारतीय समाजमा अथवा हाम्रो समाजमा दलित के हो, कौन जात हो भाइ दलित है साहब, नहीं मतलब किसमें आते हो, आपकी गाली खाने में आते हैं, गंदी नाली में आते हैं और अलग हुई थाली में आते हुए साहब, मुझे लगा हिंदू में आते हो, आता हूं ना साहब पर आपके चुनाव में, क्या खाते हो भाई, जो एक दलित खाता है साहब, नहीं मतलब क्या खाते हो, आपके मार खाता हूं, कर्ज का भार खाता हूं और तंगी में नून को भी अचार की तरह खाता हूं साहब, नहीं लगता, नहीं मुझे लगता मुर्गा खाते हो, खाता हूं ना साहब आपकी चुनाव में खाता हूं, क्या पीते हो भाई, जो एक दलित पीता है साहब, नहीं मतलब क्या पीते हो, छुआछूत का गम, टूटे अरमानों का दम और नंगे आंखों में देखा गया सारा भरम साहब, मुझे लगा शराब पीते हो, पीता हूं ना साहब पर आपकी चुनाव में, क्या मिला है भाई, जो जो दलितों को मिलता है साहब, नहीं क्या क्या मिला है, जिल्लत भरी जिंदगी, आपकी छोड़ी हुई गंदगी और जिस पर आप जैसे परजीवियों की बंदगी साहब, मुझे लगा वादे मिले हैं, मिलते हैं ना साहब पर चुनाव में, क्या किया है भाई, जो दलित करता है साहब, नहीं मतलब क्या क्या किया है, 100 दिन तालाब में काम किया, पसीने से तर सुबह से शाम किया और आते आते ठाकुरों को सलाम किया साहब, मुझे लगा कोई बड़ा काम किया, क्या किया साहब आपके चुनाव में प्रचार किया। यो बच्चालाल उन्मेषले लेखेको कविता हो, तर यो कविताले मलाई लाग्छ महाबुजलाई समग्र रूपमा चाहिँ समेट्छ। र त्यो दलितको मृत्यु चुनावको मुद्दा कसरी बन्छ र त्यो चुनावको मुद्दा बनिसकेपछि यसले कस्तो परिवेशको सिर्जना गर्छ र एउटा दलित जो मर्छ, उपन्यास जन्मने बित्तिकै मर्छ, त्यसले भारतीय राजनीतिमाथि ठूलो व्यङ्ग प्रहार गर्दछ। मण्डु भण्डारीको यो उपन्यास पछि जुन यसको नाट्य रूपान्तरण भयो, मलाई लाग्छ यो सैकडौं ठाउँमा यसको प्रदर्शन भएको छ, चेतनाको निम्ति यसले ठूलो काम गरेको छ। मण्डु भण्डारीले धेरै पुस्तकहरू लेखेकी छन्, प्राध्यापन गरेकी छन्, तर उनी महाभोजको लागि जानिन्छन्। धन्यवाद।
0: भर्खर तपाईँले मनु भण्डारीको महाभोज पुस्तकबारे हरि शर्माबाट चर्चा सुन्नुभयो। यो उपन्यासले राजनीति, भ्रष्टाचार र प्रशासनिक असक्षमताको निर्मम यथार्थ चित्रण गर्दछ। भारतीय आख्यान लेखनमाथि आधारित विशेष श्रृङ्खलाको अर्को अङ्कमा हामी श्रीलाल शुक्लको चर्चित उपन्यास राग दरबारीको चर्चा गर्दैछौ। यो पुस्तकले भारतीय समाजको विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। आउँदो अङ्कहरूमा पनि भेटिरहौं। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद ट्याकुरियल, मनिष पौडियल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: सूचना
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ.
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093.
5: यो जिन्दगीले पनि केही लथरबाट लाग्दा जस्तो छ. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन सँगै गर्ने गरी.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
6: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
6: लकी पिराग फोन नम्बर 98209993048 98209993048.
7: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज.
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ.
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको फेरि हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा पौडेल सिल्लकर्मा खोलामा डुबेर सुर्खेतको वीरनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह, सुर्खेतको वीरनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग, गर्भवती र सुत्केरलाई बढ़ी जोखिम रहेको स्थानको गुनासो, र विश्वकप फुटबलमा स्पेनको शानदार पुनागमन, इरान र बेल्जियम गोल बराबरीमा। पौड़ी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरनगर नगरपालिका वडा नम्बर 10 पठान टोलका अन्दाजे 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना रावतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौड़ी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ। पौड़ी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याई पनि चिकित्सकले दुवैजनाको मृत्यु भइसकेको बताएका छन्। पछिल्ला दिनमा खोला, नदी र तालमा पौड़ी खेल्ने क्रममा ज्यान गुमाएको घटना बढ़ेको भन्दै प्रहरीले सचेत रहन सम्बन्धी सबैलाई आग्रह गरेको छ। वीरनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको सुझाव रहेको छ। नगरपालिका अन्तर्गत वडा नम्बर 14, 15 र 16मा हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो छ। वीरनगरका यी वडाहरू भौगोलिक रूपमा विकट रहेका छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर रहेको छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरनगर 16का कृष्ण ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले स्थानीय लाई जोखिम समेत बढ़ाएको बताउनु भएको छ। स्थानीय सानैलाई स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीको भनाइ छ। यस्तै यही कारण पनि अब नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको माग रहेको छ। वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका हुन्। वीरनगरमा 15मा रहेको रहत स्वास्थ्य चौकी पारे गाउँमा पनि सम्पन्न भएको सामाजिक परीक्षणमा सहभागी नागरिकले एम्बुलेन्स सेवा प्रभावकारी हुन नसकेको बताएका छन्। र फिफा विश्वकप पूर्व अञ्चलको संरणका खेलमा इरान र बेल्जियम बीचको खेल गोल बराबरीमा सकिएको छ। गैराती भएको खेलमा इरानका मेहदी तोरेबीले बोललाई जारी चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। यस्तै गैराती भएको खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा केव भाडेसँग बराबरी खेलेको स्पेनले यस जितसँगै 4 अङ्क जोडी समूहको शीर्षमा उक्लेको छ। विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरको बहुद्देश्य रंगशालामा न्यूजील्याण्ड र इजिप्टले खेलिरहेका छन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: स्कुलमा हाम्रो पढाइको लागि चाहियो भन्दै मोबाइल जताततै उपलब्ध छ, इन्टरनेट जहाँ पनि सहिलोसँग उपलब्ध छ, प्रविधिको एक्सेसिबिलिटी र अहिले पहिलेको भन्दा अब चाहिँ तुलनात्मक रूपमा चाहिँ यो एफोर्डेबल खर्च गर्न सक्ने अवस्थामा छ, यो सहज पहुँच छ, प्रोटेक्सनको कुराहरू, संरक्षणको कुराहरू, जुन खालको चाहिँ नियमनको कुराहरू र उनीहरूलाई शिक्षा दिनुपर्ने कुराहरू नहुँदाखेरि खुल्ला रूपमा आएको कुरामा राम्रो कुरा पनि आउँछन् नराम्रो पनि आउँछन्, तर स्वाभाविक रूपमा चाहिँ जुन कुराले नराम्रो गर्छ त्यसमा नै आकर्षित हुने त्यो नै गर्ने कुराहरू अझ बढ़ी भएको हुँदाखेरि पनि कुनै खालको चाहिँ एउटा राम्रो व्यवस्थित शिक्षा नियमन र कुनै पोलिसी नभएको हुँदाखेरि उनीहरूलाई छारा रूपमा खुल्ला रूपमा उनीहरू चाहिँ एकदम चाहिँ जोखिमपूर्ण रूपमा प्रयोग गर्ने र त्यस्तो कन्टेन्टहरू उनीहरूसम्म पुग्ने कुराहरू भइरहेछ।
2: अघि पनि यहाँले जोड्नुभयो कि फोन र गेमको लतले गरेर चाहिँ अहिले विश्वकपको यो समयमा अझ विभिन्न खालका साइबर अपराधहरू चाहिँ बढ़िरहेको छ भन्नुभयो। अलिकति किशोर किशोरीहरूलाई र बाल बालिकाहरूलाई सचेत गराउनु पर्दाखेरि चाहिँ कसरी चाहिँ उनीहरूलाई गेम र फोनमा चाहिँ यो आपराधिक गतिविधिमा संलग्न गराइरहेको पाइन्छ जसले गर्दा उनीहरू सचेत हुनुपर्छ?
1: पहिलो कुरा त बाल बालिकाहरूले चाहिँ यो कति खेल्ने गेमहरू छन्, गेमहरूभित्र नै त्यहाँनिर पोइन्ट सिस्टम, पैसाको कुराहरू, कारोबारको कुराहरू छन् र एउटा लेभलबाट अर्को लेभलमा माथि पुगिसकेपछि त्यो बाल बालिकाहरूले एकाउन्ट नै बेच्ने, त्यसबाट चाहिँ अब पैसा कमाउनु खोज्ने अथवा अरूलाई चाहिँ त्यो यो आर्थिक कुरा त्यहाँनिर पनि छ, पैसा तिरेर भयो भने गेम खेल्नु पर्यो भन्दाखेरि उनीहरूले त्यसको लागि जे गरेर पनि जहाँबाट पनि पैसा लिएर गर्ने, त्यो हुँदा हुँदै अहिले विश्वकप फुटबलको चलेको छ। विश्वकपमा बाल बालिका मात्रै, किशोर किशोरी मात्र होइन, वयस्कहरू पनि अहिले नेपालमै पनि फुटबलको फ्यान भन्दा पनि बेटिङको फ्यान, जुवामा अस्ति पोर्चुगल र पोर्चुगलसँग खेल्ने चाहिँ नि कङ्गो होइन, त्यो टिमले खेल्दाखेरि उनीहरूले एक एक गोल गर्यो भने यति, दुई गोल लाने भने यति, यो जित्यो पाँच मिनटभित्रमा गोल गर्छ गर्दै अनेक उनीहरूको बेटिङ छ त्यसमा, अनि कसरी गर्ने त भन्नु भने त्यो बेटिङ गर्ने साइटहरू रहेछ, उनीहरूको एकाउन्ट चाहिँ ई सेवाबाट पनि चलाउने भनेर भनेका छन्। अब ई सेवाले के गरेछ, प्रहरीले के गरेछ, हाम्रो ब्याङ्किङ सिस्टमले के गरेछ त्यो रोक्ने त्यो कुराहरू पनि छ भने यो गेम खेल्नु हुँदैन भन्ने सचेतना पनि त्यस्तो उनीहरूमा भएको पाइँदैन र गेम खेल्दाखेरि उनीहरूले कति पैसा जान्छ के जान्छ र बाल बालिकालाई थाहा छैन, अभिभावकलाई थाहा छैन, त्यो सिस्टममा त्यसरी उनीहरूलाई फसाइदिएपछि एउटा यो लत पनि एउटा ड्रग जस्तो नै खालको हो, गेमिङभित्र पनि ग्याम्ब्लिङ त्यसमा जुवा त्यो एकदमै डबल भयो, गेमिङ मात्र हुनु चाहिँ नि एउटा लत कुलत नै भइहाल्यो, त्यो चाहिँ दुर्व्यसनको रूपमा नै हामीले हेर्नुपर्छ भने दुर्व्यसनभित्र चाहिँ जुवा पनि गर्दाखेरि डबल एकदमै डबल त्यो चाहिँ एकदमै जोखिममा परेको छ। अहिले
2: खेलमा लाग्दाखेरि चाहिँ विभिन्न खालका यो एक त लत बस्ने भयो, अर्को यसले उसको मानसिक स्वास्थ्यमा पनि त्यसले प्रभाव पार्ने त भइहाल्यो, विभिन्न खालका हिंसाहरू पनि निम्त्याइरहेको हुन सक्छ। जस्तो यहाँले यही विषयमा लागिरहेको लामो समय भइसकेको छ, कस्ता खालका हिंसाहरू चाहिँ बढ़िरहेछ त यसले गर्दाखेरि?
1: धेरै जस्तो खेलहरूमा एउटा चाहिँ नि अब हिंसात्मक नै कुराहरू हुन्छन्, मान्छे मार्ने, लडाई गर्ने यस्तो कुराहरू हुँदाखेरि खेलमा त्यही खालको हेरिराख्दाखेरि मानसिक असर पनि पर्ने भयो, भाइलेन्ट त्यसमा बोल्ने भाषा, गर्ने व्यवहारहरू र जित्दाखेरि कस्तो के हुने, हार्दाखेरि के हुने र फेरि अनलाइन मल्टिप्लेयर गेमहरू पनि हुन्छन् धेरैजनाले एकैपल्ट खेल्ने, त्यसमा कोही अलिकति गेममा राम्ररी गर्न सकेन भने त्यस कमजोर खेलाडीलाई त्यहाँ बुली गर्नेदेखि लिएर त्यहाँनिर नराम्रो शब्दहरू, उनीहरूलाई हेड स्पिचको कुराहरू पनि आउने नै भयो र त्यही कुराहरूले फ्रस्ट्रेसनले गरेर उसले चाहिँ नि गेममै पनि त्यो कुराहरू आउँछ, बाहिर पनि उसले चाहिँ नि एउटा आफूलाई धेरै कमजोर भयो भने हीन भाव हुने, आफूले चाहिँ सकेन, जित्न सकेन भन्ने खालको हुनसक्छ भने, अनि अर्को चाहिँ नि त्यहाँ खालि हिंसा मात्रै देखिरहेछ भने त्यो हिंसालाई उसले यो नेचुरल कुरा नै यस्तै नै हो, बाल बालिका जो बाहिर चाहिँ नि ऊ एक्सपोज नै धेरै भएको छैन, गेममा हिंसा देखिरहेछ भने संसार नै हिंसा हो र अरूलाई पनि हानि पुर्याउने र आफैलाई पनि पुर्याउने त्यो खालको संवेदनशीलता, सेन्सिटिभिटी पनि कम भएर गएको हो कि जस्तो लागेको छ गेमको यो चाहिँ भोइलेन्ट धेरै दिनदिनै चाहिँ हेरेपछि त्यो चाहिँ सामान्यकरण सामान्य जस्तो भएर आउँछ।
2: विद्यालय र आफ्नो वरपरको वातावरणमा गर्ने व्यवहार नै परिवर्तन हुन थाल्छ होइन, हिंसात्मकमा चाहिँ ऊ परिवर्तन भइरहेको हुन्छ। विशेष गरेर यो साइबर अपराधले चाहिँ किशोर किशोरीलाई जुन खालका लतमा फसाइरहेको छ, अलिकति यहाँले हेर्दा बाल बालिका र किशोर किशोरीहरूलाई तालिम पनि बेला बेलामा दिनुहुन्छ, उनीहरूबाट प्रतिक्रिया चाहिँ कस्तो आउँछन्? यस्ता लतमा फसेको अथवा यस्ता लतमा फस्नुको कारण अथवा त्यहाँबाट उम्किन उनीहरूको प्रयास के पाउनु भएको छ यहाँले?
1: यो बाल बालिकाहरूले प्राय धेरै जसोले यसको बारेमा राम्ररी जानकारी पाएको छैन। अहिले केही स्कूलहरूमा हामीले कुरा गर्दाखेरि यो पासवर्ड बलियो कसरी राख्ने अनि अपरिचित मान्छेसँग साथी नबनाउने भन्ने सामान्य कुराहरू सामाजिक शिक्षामा यो कुराहरू पढाउने रहेछ अहिले। तर जुन शिक्षक शिक्षिकाले पढाउनुहुन्छ उहाँहरूको करिकुलमको कुरा, उहाँहरूले आफूले जानेको कुरा, तालिमको कुरा, पढाउने तरिकाहरूमा चाहिँ अब कस्तो छ भने त्यति भन्न सकिएन। तर त्यो शिक्षा लिएकै अब आज पनि हामीले गुरानीलकन्ठ नगरपालिकाले सञ्चालन गरेको यो बाल बालिकाले स्कूलमा सिकेर आएको भनेर भनेछन्, सतही रूपमा थाहा छ तर गहिरिएर कुरा गर्दाखेरि बाल बालिकाले एकदमै उनीहरूलाई स्कूलमै पढिसकेकोलाई पनि थाहा छैन रहेछ जुन गरेको तरिकै भएर उनीहरूलाई एउटा जानकारी नभएको भयो। अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलै अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन्। अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा सिनियर आफूले आफ्नो अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ। जस्तै अब सेलिब्रिटी इन्फ्लुएन्सरहरू उनीहरूको कति फलोवर्स छ के छ, त्यो फलोवर्स भनेको त उनीहरूलाई पैसाभन्दा ठूलो फलोवर्स नै लाग्छ। त्यो फलोवर्सको लागि जे पनि गरिदिने जस्तो अरूले पनि गर्छ भन्दाखेरि त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बालबालिकाहरूले अनलाइनमा फलोवर्स बढाउन भाइरल हुनको लागि त्यही खालको काम गर्ने, त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन। त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्। यसबाट नकारात्मक कुराहरू त उनीहरूले धेरै लिए, त इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन्, त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ। तर कुनै कुनैले चाहिँ लिएको छ, जस्तै बुढानीलकन्दमै चाहिँ हामीले देख्यौँ त्यहाँ एउटा एउटा स्टार्टअप जस्तो खालको उनीहरू सिकाएको रहेछ। त्यसमा अब कसैले अब यो ह्यान्डिक्राफ्ट्सहरू बनाएको छ, कसैले रोबोटको के बनाएको छ, कसैले अरू के बनाएको छ, अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेपछि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन्। त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
2: हजुर, सकारात्मक कुराहरूलाई चाहिँ जोड्न सकिँदो रहेछ।
1: हजुर,
2: होइन जस्तो बन्देज कस्तो अवस्थामा लगाउने त?
1: अब यो बन्देज लगाउने नलगाउने भन्ने कुरामा अहिले संसारभरि ठूलो बहस चलिरहेछ। अस्ट्रेलियामा डिसेम्बर 10 तारिकमा शुरू भएको यो सामाजिक सञ्जालमा 15 वर्ष मुनिकोलाई बन्देज लगाउने रेस्ट्रिक्सन भनेको, अब त्यहाँबाट डेनमार्क त्यसपछि मलेसिया युके धेरै देशले अब त्यस्तै फलो गरिरहेछन्। उनीहरूले गरेको चाहिँ एउटा उद्देश्य के भन्दाखेरि बाल बालिकाको लागि उपयुक्त छैन, उनीहरू जोखिममा पर्न सक्छन् भनेर सामाजिक सञ्जाललाई 16 वर्ष मुनि कहीँ 15 वर्ष मुनि बन्देज लगाइएको छ। तर त्यो गर्नु कतिको उपयुक्त हुन्छ भन्नेमा पनि धेरै नै छलफल भइरहेछ। त्यो रिसर्चहरूबाट जुन खालको बन्देज लगाउने त्यो प्रभावकारी छैन भन्ने कुरा पनि आएछ। जस्तो अस्ट्रेलियामा उनीहरूले चाहिँ आफ्नो उमेर जुन एज भेरिफिकेसन गर्ने क्यामेराले हेरेर गर्ने बेलामा त्यहाँनिर आइब्रोले जुङ्गा लगाएर त्यसलाई बाइपास गरेको हुन्छ, भीपीएनबाट गरेको छ, आफ्नो प्यारेन्ट्सको फोटोहरू राखेर गराएछ अथवा उनीहरूको एकाउन्टबाट पनि गराएछ भने नेपाल जस्तो देशमा जहाँ चाहिँ हामी कहाँ त यो त एकदम सम्भव हुन एकदमै गाह्रो छ, किनभने धेरै साना बाल बालिकाहरूले उनीहरूको अभिभावककै फोन चलाउने, त्यसमा आफ्नै एकाउन्ट पनि छैन, आमाको फोन चलाउने धेरैले आमाको चलाउने गराएछ। हाम्रो रिसर्चबाट पनि आउँदाखेरि त्यो आमाको एकाउन्टबाट चलाउँदाखेरि त त्यो बच्चाको एज रेस्ट्रिक्सनले त कामै गरेन त्यहाँ। अनि त्यसपछि अर्को भीपीएन अर्को डीएनएस चेन्जहरू गर्ने बच्चाहरूले त्यो कसरी सजिलो छ र कसरी गर्ने भन्ने कुरा युट्युबमा त्यो सिकाइरहेको पनि छ, कसरी गर्ने त्यो बाइपास गर्नु पनि सजिलो छ गर्छन्। तर अर्को कुरा किन त्यसरी उनीहरूलाई एकदमै राम्रोसँग रेस्ट्रिक्सन गर्यो भने पनि त 16 वर्षसम्म चाहिँ एकदम बन्देज लगायो, 16 वर्ष र एक दिन हुँदाखेरि चाहिँ सबै खुल्ला गरिदिने उनीहरूलाई त्यो पनि भएन भन्दाखेरि त्यो बन्देज लगाउँदा उनीहरूले त्यसबाट सिक्ने आफ्नै जुन चाहिँ नि सकारात्मक कुराहरू छ त्यसबाट पनि उनीहरू वञ्चित त हुने भयो र उनीहरू चाहिँ लेस रेगुलेटेड एकदम फेसबुक इन्स्टाग्राम यो भन्दा पनि कम मात्रै त्यहाँ यस्तो चाहिँ नि खालको सेक्युरिटी फिचर भएको त्यस्तो एपहरू चलाउँदाखेरि उनीहरू झन् जोखिममा पर्ने भयो. एकदमै राम्रो विचार पुर्याएर गर्नुपर्ने हुन्छ. अस्ट्रेलियाले गर्यो युकेले गर्यो भनेर हामीले गर्ने होइन. हाम्रो आफ्नै अवस्था अनुसार हाम्रो कुराहरू यो चाहिँ नि बच्चाहरूसँग यसको बारे काम गर्ने संस्थाहरूसँग मनोवैज्ञानिक चाहिँ यस्तो विशेषज्ञहरूसँग सबै छलफल गरेर व्यापक कुरा गरेर मात्रै के गर्ने भनेर गर्नुपर्छ.
2: जस्तो हाम्रैमा पनि टिकटकलाई रोक लगाउने बित्तिकै कस्तो खालको अवस्थामा परिणत भयो.
1: भएन 26 10 महिना रोक लगायो. त्यसपछि चाहिँ जेनजी आन्दोलन पनि यो 26 एपहरू बन्द गरेपछि त्यो चर्केको हुँदै थियो.
2: भनेपछि त्यस्ता घटनाहरू हामीमा छँदैछ. राम्ररी जानुपर्ने ठाउँमा झन् गलत प्रविधिहरू प्रयोग गर्दै जाँदा त्यहाँ फेरि अरू जोखिमहरू चाहिँ बढ्ने अवस्था यहाँले नै इंगित गर्नुभयो होइन. अलिकति सकारात्मक कुराहरू जोडौँ न. जस्तो हामीले प्रविधि पनि आएको छ, अब यसमा पहुँच पनि पुगेको छ, डिजिटलको र साइबरको सही रूपमा सकारात्मक रूपमा चाहिँ कसरी लान सकिन्छ, जसलाई चाहिँ हामीले किशोर किशोरीको पहुँचमा चाहिँ कसरी पुर्याउने.
1: अब सबैभन्दा पहिले त बाल बालिकालाई राम्रो हुने उपयुक्त हुने खालको त्यस्तो कन्टेन्टहरू नै एक कमी छ. साइटहरू नि बाल बालिकाले अरू अप्सन छैन, त्यही नै हेर्ने भयो. उनीहरूलाई मिल्ने खालको र उनीहरूको लागि एउटा चाहिँ नि क्रिएटिभ एउटा प्रोडक्टिभ हुने खालको र त्यो चाहिँ एउटा किताब कोर्स बुक जस्तो होइन, रमाइलो. इन्टरनेटको टाइममा उनीहरूले रमाइलो नभएपछि हेर्दैन, धेरै बेरसम्म एउटा भिडियो पनि हेर्ने भने त्यो खालको कन्टेन्टहरू भएर उनीहरूलाई यस्तो खालकोमा हेर्ने यो चाहिँ अलि राम्रो हुँदैन भनेर त्यो पनि हामीले अलिक राम्रो नराम्रो कुराहरू अनि त्यो हाम्रो बाहिर फिजिकल गुड टच ब्याड टच भने जस्तै हामीले यो रेड फ्ल्यागहरू भनेर पनि बनाएको छौं. यो कुराहरू भएपछि म चाहिँ सतर्क हुनुपर्छ है भनेर पनि त्यहाँनिर बाल बालिकालाई सिकाउने, अभिभावकले के गर्ने अनि कहाँबाट सहयोग लिने भन्ने कुराहरू पनि गर्यो भने सुरक्षाका कुराहरू पनि हुन्छन् र उनीहरूले नकारात्मक एकदमै साइबर अपराध र त्यस्तो कुरा मात्र होइन, त्यसबाट राम्रो भएको कुराहरूलाई हामीले एकदम प्रचार पनि गर्नुपर्छ. जस्तै युट्युब हेरेर कसैले रोबोट बनाएको छ, कसैले त्यहाँबाट केक बनाएको छ, कसैले व्यापार गरेको छ, बच्चा युवाहरू सबैले भन्दाखेरि त्यसमा राम्रो कुरा के छ, सिक्ने कुराहरू के छन् भन्ने कुरा भयो, यसरी गर्न सक्दो रहेछ भन्ने कुराहरू पनि हुन्छ. त्यही भएर सकारात्मक कुरालाई हामीले बढावा दिने, त्यो अगाडि बढाउने, नकारात्मक कुरा र भाइरलिटीको पछाडि लाग्नको लागि हामीले चाहिँ नि रोक्नुपर्ने हुन्छ.
2: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं यतिखेर चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी र म फेरि पनि यहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु. विशेष गरेर अलिकति साइबर अपराधको बारेमा चर्चा गर्दाखेरि यो विशेष गरेर साइबर अपराध किशोरावस्थाको सुरक्षाका सन्दर्भमा चाहिँ कानूनले के भनेको छ यो विषयमा.
1: नेपालमा कानून को कुरा गर्दाखेरि धेरै जसो हामीले सुन्ने गर्छौं नेपालमा पर्याप्त र राम्रो कानून छैन, यसलाई मिल्ने छैन, बनाउनु पर्छ भन्ने कुराहरू आउँछ. बनाउनु पनि पर्छ, ठिक छ, तर भएका कानूनको राम्ररी प्रयोग भइरहेको छ कि छैन त्यतातिर पनि हेर्नुपर्ने हुन्छ. अहिले अब साइबर ब्युरो लगायत हाम्रो धेरै जसो चाहिँ प्रहरी कार्यालयहरूमा यसको रिपोर्ट भयो भने त्यसमा एकदमै धेरै चलाउने ऐन भनेको विद्युतीय कारोबार ऐन 2063 त्यसको पनि धारा 47 देखेर है. अब त्यो ऐन नै यसको लागि उपयुक्त छ कि छैन भन्ने कुरामा हेर्दाखेरि त्यसको प्रस्तावनादेखि र त्यसको नामदेखि हेर्दाखेरि उपयुक्त ऐन होइन. त्यसमा एउटा धाराले मानहानि अरूको फोटोको चाहिँ नि गलत प्रयोग त्यसलाई बिगारेर गर्ने जस्तो भन्ने कुराहरू छन्, तर यो ऐन त्यसको लागि बनाएको होइन. आर्थिक कारोबार कसैले ठगी गर्यो फिसिङ गर्यो त्यस्तो कुराहरूमा चाहिँ त होला, बाल बालिकाको लागि त हुँदै होइन. यो महिला पनि पछि थपेको नै हो, तर यसमा अर्को दुईवटा ऐन पनि हामीले हेर्न सक्छौ. एउटा बाल बालिका सम्बन्धी ऐन 2075 अनि मुलुकी अपराध संहिता 2075. अब यसमा हामी बाल बालिकाको कुरा गरिरहेका छौं. बाल बालिका सम्बन्धी ऐन 2075 धारा 66 अनुसार क ख ग मा यसमा के चाहिँ नि खालको कसुरहरूलाई यसले चाहिँ समेटेको छ र कसरी संरक्षण गर्ने भन्ने कुरामा अनलाइनको कुरा पनि छ. त्यो बाल बालिकाको सम्बन्धी अनलाइन अपराधहरू भएका छन् भने यो ऐन प्रयोग गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ र गर्नुपर्ने हुन्छ तर साइबर ब्युरो लगायत चाहिँ धेरै प्रहरी कार्यालयमा गरिएको पाइँदैन पहिलो कुरा त किनभने यसमा सजायको चाहिँ नि रकम र कैद अलिक बढी छ अरूमा कम छ यो बालबालिका सम्बन्धी ऐनमा त्यो भन्ने एउटा कुरा भयो अनि फेरि अब यो कुरा चाहिँ अलिक कडा खालको ठूलो ऐन जस्तो पनि देखेर पनि गरियो तर त्यो पहिले अब यसमा काठमाडौँ जिल्ला अदालतमा मात्र यसको मुद्दाको चाहिँ नि अब कारवाही हुने थियो अब सबै जिल्लामा पनि गरेको छ अहिले त 35 दिनको हद म्यादहरू अनेक यसको चाहिँ नि यसको प्रब्लमहरू छन् र अनि अर्को कुरा त यो ऐन चाहिँ नि 100% आउटडेटेड पनि भइसक्यो यो बनाएको 20 वर्ष भयो 2063 अहिले हामी 2083 सालमा छौँ टेक्नोलोजीमा 5 वर्ष भनेको नै धेरै कुरा हो यो 20 वर्ष भइसक्यो र फेरि त्यो पनि बालबालिकासँग र साइबर अपराधसँग सम्बन्धित यो बालबालिकाको यो सम्बन्धी ऐन नै होइन
2: भनेपछि कानून नयाँ चाहिसकेको अवस्था हो
1: अपडेट एउटा त त्यसलाई अपडेट गर्नु पर्यो है संशोधन गर्नु पर्यो 2075 आएको चाहिँ तुलनात्मक रूपमा चाहिँ नयाँ पनि हो त्यसले धेरै कुरा समेटेको छ 100% पर्फेक्ट त होइन तर यो विद्युतीय चाहिँ कारोबार ऐन भन्दा एकदमै त्यो चाहिँ नि धेरै प्रगतिशील पनि छ भन्दाखेरि म चाहिँ यो जसले यसको चाहिँ नि जिम्मेवार निकायहरू उहाँले सुनिराख्नु भएको छ उहाँहरूले पनि अनुरोध गर्छु कि यो विद्युतीय कारोबार ऐन होइन बालबालिकाको सम्बन्धमा आएछ बालबालिकाको सम्बन्धी ऐन नै प्रयोग गर्ने र अनि मुलुकी अपराध संहिताले गर्नेतिर पनि हेर्ने हो कि र अब कारोबारसँग सम्बन्धित छ भने विद्युतीय कारोबार ऐन ठिक छ एउटा त्यो हुँदाहुँदै पनि अब नयाँ ऐनहरू विधेयकहरू आएको कुरा छ त्यो कहिले पास हुन्छ के हुन्छ कुन रूपमा हुन्छ त्यो अहिले थाहा छैन त्यो नहुन्जेलसम्मको लागि चाहिँ यो व्यवस्था नै हामीले गर्नुपर्छ
2: अघि यहाँले भन्नुभयो कि पीड़ितहरूले चाहिँ उजुरीको कुराहरू पनि चर्चा पनि छ जस्तो धेरै जसो पीड़ितहरूले चाहिँ उजुरी दिन चाहेर पनि अघि यहाँले भन्नुभयो 35 दिनको हद म्याद कहिलेकाहीँ त्यो जानकारी नभएर त्यो समय नै गुज्रिसकेका हुन्छ भने अर्को हिचकिचाउने पनि हुन्छन् धेरैजना होइन भनेपछि किन पीड़ितहरू चाहिँ हिचकिचाउँछन् अथवा भनौँ न प्रहरीसम्म किन पुग्दैनन्
1: हामीले यसको बारेमा एउटा अध्ययन नै गरेका छौँ नेपालभरि नै है यो सातै प्रदेशमा गरेको यो अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स भनेर त्यो छ यो घनिष्ठ सम्बन्धभित्र हुने हिंसाको बारेमा अनलाइनको त्यसमा हामीले नेपालका चाहिँ सातै प्रदेशको 4352 जनासँग चाहिँ सर्वे गर्दाखेरि के पायौं भने त्यसमा जो इन्टिमेट पार्टनर भायोलेन्समा परेका हुनुहुन्छ त्यो मध्येमा प्रहरी कहाँ रिपोर्ट गर्नेको प्रतिशत 2% थियो जम्मा जति यसलाई चाहिँ नि हिंसा भयो 2% प्रहरीमा रिपोर्ट गरेको अनि कानूनी सहायता लिने वकिलको सहयोग लिने भनेको 0.2%ले मात्रै लिएको 25% जुन जो पीड़ित हुनुहुन्छ 25% मात्रै कसैलाई भनेको सहयोगको लागि उहाँहरूले चाहिँ नि एप्रोच गरेको थियो भने अनि अनलाइन र अफलाइन हिंसा दुइटै एकैपल्ट परेको चाहिँ 46% जसले परेको छ त्यो मध्ये 46%लाई चाहिँ दुवै नै परेको रहेछ त्यो कारणले गर्दाखेरि प्रहरीमा रिपोर्ट गर्नेको संख्या एकदमै कम छ अनि कानूनी सहयोग लिने अनि यो मनोसामाजिक सहयोग लिने पनि एकदमै कम छ एक त त्यो उपलब्ध नभएर पनि थाहा नभएर पनि र त्यो खालको उनीहरूले चाहिँ नि सुविधा कहाँ पाउने अब काठमाडौँ मात्र होइन सबै ठाउँको गर्दाखेरि त्यो एकदमै अभाव देखिन्छ त्यसैले रिपोर्टिङ अनि भिक्टिम सपोर्टको कुराहरू एकदमै बढाउनु पर्ने देखिन्छ
2: भनेपछि सही सूचना नपाउने र कहाँ कसरी गर्ने भन्ने बारे चाहिँ जानकारी नभएर रहेछ होइन
1: एउटा त्यो अनि अर्को चाहिँ अब कहाँबाट गर्दाखेरि मेरो गोपनीयता कसरी कायम हुन्छ प्रहरी कहाँ जाँदाखेरि आफू चाहिँ फेरि आफ्नै परिवारले थाहा हुन्छ कि समुदायले समाजले थाहा हुन्छ कि
2: सहजीकरण गरिन्छ
1: त्यो यो प्राइभेसीको कुरा पनि डर छ र अनि प्रहरी कहाँ अथवा कहीँ जाँदाखेरि न्याय पाउला कि नपाउला कति गाह्रो होला कम्प्लिकेसन त्यसको खर्च होला भन्ने पनि कुराहरू छन् धेरै कुराले गर्दाखेरि यो रिपोर्ट गर्न चाहँदैनन्
2: जुन खालका कुराहरू यहाँ हामी गरिरहेका छौँ विशेष गरेर चाहिँ अब यो पीड़ितहरूले चाहिँ आफूले आफ्नो समस्याहरू चाहिँ भन्न डराइरहेकाहरू हुन्छन् होइन कतिपय अवस्थामा विशेष गरेर यो साइबर अपराधमा जुन फस्ने बेला चाहिँ के कस्ता कुराहरूमा चुकिरहेको हुँदो रहेछ किशोर किशोरी बाल बालिका अथवा उसले चाहिँ के गल्ती गरिरहेको हुँदो रहेछ
1: पहिलो कुरा त उनलाई चाहिँ बालबालिकालाई यो जोखिममा परेको छु मलाई यस्तो हुन सक्छ भन्ने थाहा नै हुँदैन जस्तै अब कसैले अब गेम खेलिराखेकोलाई गेमको पोइन्ट दिन्छु भन्यो अथवा चाहिँ कसैले चाहिँ फ्रीमा फोन दिन्छु आइफोन सस्तोमा दिन्छु भनेर भन्यो अथवा कसैले कुनै चाहिँ प्रलोभनमा पार्यो भने पनि त्यसमा सजिलै पर्ने कुनै अब त्यस्तो साइटमा कुनैमा चाहिँ मलाई चाहिँ खतरा हुन्छ के हुन्छ भन्ने थाहा नहुने र त्यस्तोमा पछि फस्दै जाँदाखेरि अनि उनीहरूले आफूलाई यस्तो अवस्थामा पाइसकेको हुन्छ कि त्यो भन्यो भने गाली गर्ने जस्तै आफ्नो कसैले त्यहाँ ग्रुमिङमा पारेर आफ्नो गोप्य फोटो भिडियोहरू खिच्न लगाउने होइन नग्न फोटो भिडियो खिच्न उता पठाउने गरेपछि त्यो लगाएर पछि चाहिँ नि उसलाई समस्या पर्ने केही कुरा घरमा आमा बुवालाई अथवा अरूलाई भन्यो भने आफैलाई गाली पर्छ गाली आउँछ भनेर भन्दैनन् उनीहरू एक यस्तो अवस्थामा पुगेपछि मात्रै यो कुराहरू आउँछ कि त्यहाँबाट उनीहरू भन्नै सक्दैन भन्नु गाह्रो छ अनि भन्यो भने गाली गर्ने अनि आमा बुवालाई अथवा अरूलाई पनि यस्तो अवस्थामा के गर्ने भन्ने थाहा नहुँदाखेरि उनीहरू झन् जोखिममा परी जान्छन् मेन कुरा त उनीहरूलाई चाहिँ नि यो म कहिले जोखिममा परे कस्तो परे भन्ने थाहा नहुने अनि यो अलिकति मलाई चाहिँ नि यो यस्तो भएको जस्तो हो भन्ने कुराहरू थाहा पाएपछि अनि कहाँबाट सहयोग लिने कसलाई भन्ने कुरा नहुने भएको हुनाले उनीहरू चाहिँ सुरुदेखि नै उनीहरूलाई त्यस्तोमा एउटा सहयोग एउटा शिक्षाको आवश्यकता छ.
2: अब यहीँ नै जोडौँ न कस्तो खालको सहयोग र शिक्षा चाहिँ कहाँबाट उपलब्ध हुन सक्छ.
1: अब यसमा त अब हामीले एकदमै बाल बालिकासँग नजिक भनेर भनेको दुईटा एउटा परिवार एउटा स्कूल. परिवारमा नै अब बाल बालिकाले सिक्ने भनेर भनेको बुवाको व्यवहारबाट सिक्ने हो आमा बुवाले सिकाएकोबाट सिक्ने हो र आमा बुवालाई नै त्यो खालको अवस्थामा शिक्षा छैन भने बाल बालिका सिकाउने कुरा भएन त्यही हेरेर उनीहरूको चाहिँ नि अनलाइन बानीहरू सिक्ने अनि सुरक्षामा कस्तो के गर्ने भन्ने कुराहरू सिक्ने अरू कति आमा बुवाकै डिभाइस चलाइरहेको हुन्छ आमा बुवाले नै त्यस्तो साइट हेरिरहेको होला अरूलाई त्यस्तो नराम्रो कमेन्ट गरिरहेको छ भने बच्चाले पनि त्यही गर्ने भयो अनि स्कूलमा पनि हाम्रो पढाइमा कोर्स यो जाँचमा पास हुने करिकुलम त्यस्तोमा मात्रै बढी हुँदाखेरि बाल बालिकाको अवस्था अनुसार उनीहरूको इच्छा अनुसारको शिक्षा भइरहेछ कि छैन उनीहरू बुझ्ने गरिकन र अनि टिचरहरू पनि त्यो अनुसारको अपडेट छ कि छैन र अनि अर्को सामाजिक यो चाहिँ एउटा घरमा अथवा स्कूलमा पनि खुला रूपमा संवाद गर्ने एउटा विश्वसनीय कुराहरू बच्चाले निर्धक्कसँग भन्ने र जहाँ चाहिँ एउटा नन जजमेन्टल एउटा कुनै किसिमको चाहिँ नि उसलाई चाहिँ नि असर नपर्ने गरिकन गर्ने वातावरण पनि नहुँदाखेरि हामीले एउटा चाहिँ खुला संवाद गर्न आवश्यक देखिन्छ र अनि घरमा पनि यस्तो कुराहरू गर्दाखेरि उनीहरूलाई सिकाउने सहयोग गर्नेबाट गर्ने गाली गर्ने बन्देज लगाउने भन्दै अनि स्कूलमा पनि त्यही खालको भयो भने हुन्छ अनि उनीहरूले मलाई मेरो कुरा पनि सुन्छ है मेरो पनि मलाई पनि सपोर्ट छ भन्ने भयो भने आफूलाई परेको कुरा पनि भन्छन् अहिले त गाली गर्ला स्कूलमा पनि गाली गर भन्दै त्यो बच्चाहरूसँग एकदमै नजिक हुने भनेको स्कूल र परिवार हो त्यहीबाट हामीले सबलीकरण गर्नुपर्छ अब त्यसको साथै अब एउटा नियमन गर्ने एउटा पोलिसी बनाउने एउटा चाहिँ कानूनी रूपमा सरकारको रोल छ भने
2: म सरकारको रोलमा एकैछिनमा आउँछु अहिले अभिभावक र विद्यालयकै कुरामा जोड्न खोजेँ मैले अभिभावकले चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुइटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि के गर्न सक्छ.
1: अभिभावकले त सबैभन्दा पहिले बाल बालिकाले कस्तो खालको इन्टरनेटमा कस्तो खालको चाहिँ नि कुराहरू गर्छन् भन्ने कुरा थाहा पाउनु पर्यो सिकाउनु पर्यो. खालि धेरै अभिभावकलाई चाहिँ बच्चाले धेरै मोबाइल चलाउँछ स्क्रिन टाइमको कुरा गर्नुहुन्छ त्यो भित्र के गर्छन् थाहा छैन अनि आफैले सचेत भएर
2: सिकाउन खोजे मैले अभिभावकले चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुइटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि

0: अफलाइनमा पनि समय बिताउने पनि गर्न आवश्यक छ र अनि त्यसमा चाहिँ नि केही कुराहरू जस्तै अब बुलिङको कुराहरू आयो, ग्रुमिङको कुरा आएको छ, अरू जस्तो बेटिङ अहिलेको कुरा हामीले गर्यौँ, त्यस्तो कुराहरू आएका छन् भने यस्तो कुरा पनि आएका छन् है, यसबाट सचेत हुनुपर्छ, यो गर्नुपर्छ, सिकाउनु पर्यो, आफू सिक्नु पर्यो, बच्चालाई सिकाउनु पर्यो र यसरी सुरक्षित रहने भन्ने कुराहरू पनि गर्नु पर्यो र केही गरिकन यो भयो भने कहाँबाट सहयोग लिने, के गर्ने, कस्तो गर्ने भन्ने कुराहरू अभिभावकबाट बच्चामा पुर्याउन आवश्यक छ। अनि स्कूलमा पनि त्यही हो, स्कूलमा शिक्षक र बालबालिकाको सम्बन्ध पढाइको मात्र होइन कि उनीहरू धेरै दिनमा चाहिँ अब समय बिताउने ठाउँ हुँदाखेरि त्यहाँनिर स्कूल चाहिँ एउटा सुरक्षित स्थान पनि हुनु पर्यो र स्कूलबाट पनि उसले आफूले चाहेका कुराहरू शिक्षक शिक्षिकाहरूबाट पनि सहयोग पनि पाउनु पर्यो। अब यो आफ्नो सम्बन्धित विषयको मात्र होइन, कुनै पनि विषयको शिक्षक शिक्षिकासँग पनि आफूले खुलेर कुरा गर्न सक्ने वातावरण भयो भने उनीहरूलाई सपोर्ट पनि हुन्छन् र स्कूलको जुन यो पाठ्यक्रममा मात्र नभइकन एक्स्ट्रा करिकुलर अरू कुराहरूमा पनि कसरी यसलाई राखेर लिएर जाने भन्ने कुरा भयो भने स्कूल र घरबाट एकदमै नजिकसँग बालबालिकासँग उनीहरूको इच्छा अनुसारको शिक्षा सिकाइ भयो भने बालबालिकाहरू सपोर्टेड हुन्छन् र उनीहरूले अझ आफूलाई सुरक्षित रूपमा इन्टरनेटमा चाहिँ नि आफू प्रयोग गर्न सक्ने हुन्छ।
1: अब यसमा चाहिँ संघदेखि पालिकासम्मको भूमिका पनि जोड्नुपर्छ, कानूनी हिसाबले सँगसँगै चाहिँ कार्यान्वयनमा पनि जोड्नको लागि के गर्नुपर्छ होला तीनै तहले?
0: सबैभन्दा पहिले त यो विषय भनेको अति आवश्यक विषय हो अहिलेको लागि बाल संरक्षण। अनलाइनमा बाल संरक्षणको कुरा नगरिकन हामीले बाल संरक्षणको कुरा गर्न सकिँदैन। जस्तै अहिले हामी डिजिटलाइजेसन, डिजिटल कम्प्युटर, एआई धेरै कुरा गर्छौं, सुरक्षाको कुरा गरेको सुनिँदैन त्यति। त्यो सुरक्षाको कुरा नगरिकन डिजिटलाइजेसनको कुरा गर्नु भनेको ट्राफिकको नियम नबनाइकन, ट्राफिकको व्यवस्था नगरिकन, लाइसेन्सिङको व्यवस्था नगरिकन बाटो बनाएको जस्तो त्यस्तो भएछ अहिले। त्यो खालको गर्नलाई सरकारले त्यसको गम्भीरतापूर्वक त्यसको पोलिसी बनाउने, फ्रेमवर्क बनाउने, त्यसको लागि हामीसँग इन्टरनेटको लगायत अन्य कति कर लिइरहेको छ त्यसमा लगानी गर्नु पर्यो, पैसा कति खर्च गरिरहेछ त्यो कुराहरू र पैसा ठाउँमा खर्च भएको छ कि छैन, यो सबै तहको सरकारले गर्नुपर्ने काममा एउटा छ। नि सचेतनाको लागि अहिले केही नगरपालिकाहरूले गरेको एकदम सकारात्मक कुरा छ, त्यस्तै अरू नगरपालिकाहरूले पनि स्कूलहरूमा बालबालिकाहरूसँग अभिभावकसँग काम गर्नु एकदमै आवश्यक छ। समय अनुसार कानूनलाई परिमार्जन गर्दै लैजाने, कानूनमा चाहिँ नि जो चाहिँ नि अब यो यसको लागि हेर्ने विशेषज्ञहरू छ उहाँहरूसँग छलफल गर्दै अब यो चाहिँ नि अदालतमा अनि हाम्रो अधिवक्ताहरू कानून व्यवसाय सबैलाई चाहिँ यसमा चाहिँ अपडेट गर्दै लानुपर्ने हुन्छ। नभए अब कन्सेन्टको कुरा भने कन्सेन्टमा एकदमै धेरै एउटा चाहिँ नि कन्फ्युजन छ, के भएपछि कन्सेन्ट हुन्छ, कस्तो हुन्छ भन्ने कुरा एउटा धारणा हुन्छ, अर्को त्यो कुराहरूलाई पनि एउटा गर्नुपर्ने हुन्छ भने अनि अर्को सरकारले गर्ने कुरामा चाहिँ एकदम नियमन भनेर कन्ट्रोल मात्र गर्ने, यो चाहिँ एप बन्द गर्ने, यो गर्ने, यता ट्याक्सी, त्यो मात्र होइन, त्यो गर्नुपर्छ, त्यो साथै जिम्मेवारी पनि छ, कन्ट्रोल मात्र होइन, नियमन मात्र होइन, त्यहाँनिर सचेतनाको कुरा एउटा सिस्टम बनाइदिने, मेकानिजम बनाइदिने, त्यसमा लगानी गर्ने, त्यो कुराहरू पनि गर्न आवश्यक छ। र त्यो गरेन भने जुन सरकारले गर्न सक्दैन उनले चाहिँ बालबालिकाको संरक्षणमा काम गरेको छैन भनेर मान्नुपर्ने हुन्छ।
1: साइबर क्षेत्रमा इन्टरनेटको सेवा सुविधा मोबाइलकोमा लागिरहनु भएको छ, उहाँहरूलाई चाहिँ यसको प्रयोग सँगसँगै सकारात्मक कुराहरू र नकारात्मक कुराहरू जोड्यौं हामीले होइन, के कस्ता कुरामा चाहिँ सतर्क हुने सुझाव चाहिँ के दिनुहुन्छ?
0: प्रविधि भनेको एउटा माध्यम, एउटा टुल हो, यो सबै कुरा होइन। अहिले प्रविधि यस्तो छ कि यो नभइकन हुँदैन, मान्छेहरू चाहिँ नि बालबालिका मात्र होइन वयस्को पनि प्रविधिको दास बनिरहेछौ, यो एल्गोरिदमको उसले कन्ट्रोल गरिरहेछ, उसको डिजाइन हामीलाई एडिक्सन बाई डिजाइन भन्छ, हामीलाई उसले चाहिँ एल्गोरिदमले लटमा पारिरहेको छ। हामी प्रयोगकर्ताको मात्र होइन, हाम्रो भन्दा चाहिँ दोष चाहिँ टेक कम्पनीको छ। अब त्यो कुराबाट चाहिँ हामीले बुझेर कसरी हामीले कम मात्रै यसलाई चाहिँ आफू उसको बसमा पर्ने भन्ने कुराहरू गर्नुपर्नेछ। अनि त्यसपछि यसमा आउने नकारात्मक कुराहरू के छन्, सकारात्मक कुरा के हो, त्यो कुराहरू बुझेर अनि अनलाइन भन्दा पनि बाहिर अफलाइन पनि संसार छ है, बाहिर पनि रमाइलो छ, अनलाइनमा गेम खेल्यो, बाहिर पनि त गेमहरू छन् त, बाहिर पनि त अरू चाहिँ कुराहरू छ, आर्ट छ, म्युजिक छ, परिवारसँग समय बिताउने, घुम्ने, त्यतातिर पनि हामीले अफलाइन एक्टिभिटीहरू गर्ने र दुवै। अनि अनि अर्को चाहिँ फेरि के भने अहिले अनलाइनमा यस्तो भइरहेछ कि यो भिडियो हेरे त्यो बच्चाहरू ठुलो पनि

0: किताब पढ्नु पर्यो लेख्नु पर्यो भने एकदमै गाह्रो मान्ने झर्को मान्ने त्यो होइन, त्यतातिर हामी फेरि लेख पढ गर्ने पहिलेकै ओल्ड स्कूलमा नै हामी चाहिँ नि गर्दा राम्रो हुन्छ। त्यो कति देशमा भएको अध्ययन अनुसार चाहिँ हामीले स्क्रिनमा पढेको भन्दा किताबमा पढेको, टाइप गरेको भन्दा लेखेको अझ चाहिँ सम्झिने, हाम्रो ब्रेन एक्टिभिटी अझ एक्टिभ हुने भएकोले हामीले चाहिँ अब डिजिटलाइजेसन मात्र होइन हामी चाहिँ यो चाहिँ अफलाइनमा पनि हामीले समय बिताउनतिर गर्नुपर्छ। बालबालिकालाई पनि त्यतातिर लगाउन हामीले कसरी गर्ने स्कूलले पनि हेर्नुपर्ने हुन्छ।
1: म धेरै धन्यवाद दिन चाहन्छु यो हाम्रो कार्यक्रमको लागि चाहिँ स्टुडियोमै आइदिनु भयो,
0: कार्यक्रम गरिदिनु भएछ एकदमै सचेतनालाई धन्यवाद।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। यति बेला चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुराकानी गर्यौं। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ

0: 6.9 को शानदार डिस्प्ले AI powered कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 5 56 56 455।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
4: मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। रेस्टको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको आजको कार्यक्रममा हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी गरिरहेका छौ। विगत लामो समयदेखि नेपाली समाजमा बाल बालिकाको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ। हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनलसँगको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ। उनीहरूका नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र बेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ। अब साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गरौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
5: धन्यवाद।
4: साइबर अपराधका घटना भन्नाले कस्ता घटनाहरू बुझिन्छ?
5: साइबर अपराधका घटना भन्नाले यो सामाजिक सञ्जाल, इन्टरनेट, त्यसैले यिनको प्रयोग गरेर साइबर बुलिङ गर्ने, अनलाइन यौन दुर्व्यवहार गर्ने, त्यसै गरी सेक्सटोर्सनहरू गर्ने, फिसिङ गर्ने, अनलाइन गेमिङहरूमा ठगी गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोग गरेर गरिने सम्पूर्ण अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन्।
4: विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ किशोर किशोरीहरूलाई असर गर्ने खालका प्रमुख साइबर अपराधहरू चाहिँ के हुन्? अहिले
5: यो डिजिटल प्रविधिको तीव्र विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग गरेर विशेष गरी किशोर किशोरीहरूमाथि हुने अपराधहरू बढेको छ। साइबर ब्युरोकै तथ्याङ्क हेर्ने हो भने नि यो विगत 3 आर्थिक वर्षको हेर्दाखेरि यो आर्थिक वर्षमा निकै बढेको देखिन्छ। विशेष गरी साइबर बुलिङ गर्ने, जस्तो सामाजिक सञ्जाल मेसेजहरू डिजिटल प्लेटफर्मको प्रयोग गरेर कसैलाई गाली गर्ने, अपमान गर्ने, धम्की दिने अथवा मानसिक तनाव दिने कामहरू यो साइबर बुलिङ अन्तर्गत पर्छ। यो पनि एउटा अपराध हो भने अर्को अनलाइन यौन दुर्व्यवहार गर्ने, यसमा चाहिँ नि तपाईँको मित्रता बढाउने, अश्लील सामग्रीहरू माग्ने र त्यही अश्लील सामग्रीहरूलाई चाहिँ प्रयोग गरेर पछि ब्ल्याकमेल गर्ने काम पनि भएको छ। यो चाहिँ अनियन दुवै अनुरोध पर्छ भने अर्को तस्विरहरू भिडियोहरू प्राप्त गर्ने र त्यसलाई सार्वजनिक गर्ने धम्की दिने र त्योबाट फाइदा लिने विशेष यसमा चाहिँ पैसाको फाइदा नै हुनसक्छ र उसलाई पछि यौन शोषण गर्ने फाइदा पनि हुनसक्छ भने अर्को चाहिँ विभिन्न लिङ्कहरू विभिन्न वेबसाइट मार्फत नक्कली वेबसाइटहरू बनाउने व्यक्तिगत जानकारीहरू पासवर्डहरू ब्याङ्की विवरणहरू चोर्ने काम पनि किशोर किशोरीमाथि भएको छ यस्ता किसिमको उजुरी पनि हाम्रो सायर ब्युरोमा लगायत देशका विभिन्न इलाका जिल्ला प्रहरी कार्यालयमा परेका छन् भने यो अहिले किशोर किशोरीहरू चाहिँ तपाईँको अनलाइन गेम खेल्नमा एकदम रिचाउँछन् र त्यो त्यसको फाइदा लिएर चाहिँ नक्कली लिङ्कहरू पठाएर गेम क्रेजी अथवा पुरस्कारको प्रभाव देखाएर ठगी गर्ने प्रवृत्ति पनि बढेको छ भने त्यसै गरी विभिन्न किशोर किशोरीहरूको चाहिँ लिङ्क यो आइडीहरू ह्याक गरिदिने र उनीहरूलाई चाहिँ यो अनलाइन ग्रुमिङ गर्ने काम पनि भएछ भने मतलब बालबालिकासँग विश्वासको सम्बन्ध विकास गर्ने र पछि उनीहरूलाई शोषण गर्ने काम पनि भएको छ यस्ता किसिमका उजुरीहरू चाहिँ साइबर ब्युरोले भिडियोमा परेको छ र सामान्यतया यिनै प्रकारका जुन अपराधहरूबाट चाहिँ किशोर किशोरीहरू चाहिँ
4: विशेष गरेर मानव बीच बिखनमा चाहिँ यो सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग कतिको भइरहेको छ
5: मानव बीच बिखन भन्नाले कुनै प्रकारको फाइदा लिएर वा नलिएर वेश्यावृत्तिमा लगाउने अथवा मानिसको अङ्ग झिक्ने र मानिसलाई एक देशबाट अर्को देशमा पुर्याउने यी चाहिँ मानव बीच बिखन अन्तर्गत पर्छन् भने यस्ता सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई प्रलोभन देखाउने विभिन्न ठाउँको चाहिँ रमाइलो मनोरञ्जनका कुराहरू देखाउने यस्ता कुरा देखाएर चाहिँ बालबालिकाहरूलाई विशेष गरी बालिकाहरूलाई चाहिँ यौन शोषण अथवा वेश्यावृत्तिमा लगाउने विशेष गरी देशको भूभागभन्दा बाहिर लगाउने काम पनि बढेका छन् तर अब यसको ठ्याक्कै यही किसिमको कतिवटा उजुरी परेका छन् यसरी बालबालिकालाई यौन शोषणमा लगाउने र वेशभूषण गर्ने कार्य भनेर चाहिँ साइबरमा त्यस्तो उजुरी परेका छन् यो उजुरी यस्ता किसिमको उजुरीहरूले चाहिँ छुट्टै किसिमको एउटा विशेष ब्युरो छ जुन चाहिँ मानव वेशभूषण ब्युरो भन्छ त्यहाँबाट पाइन्छ भने तर हाम्रो यसमा चाहिँ साइबर ब्युरोमा चाहिँ विशेष गरी यही अघि मैले हजुरलाई निवेदन गरे जस्तै उजुरीहरू चाहिँ परेका छन्
4: साइबर अपराधका घटनाहरू विशेष गरेर जुन खालका यहाँले अघि भन्नुभयो कि किशोर किशोरीहरूलाई विभिन्न खालका प्रलोभनमा पारेर विभिन्न खालका अपराधहरू पनि हुने गरेको छ सतर्क चाहिँ कहाँनिर हुने किशोर किशोरीहरू
5: सबभन्दा पहिला हामी बुझ्नुपर्ने कारण के छ भने किन हुन्छ त भन्ने कुरा नै अलिअलि बुझ्नुपर्ने हुन्छ विशेष गरी किशोर किशोरीहरू जुन 18 वर्ष मुनिका बालबालिकाहरूमा अब सामान्यतया नेचुरिटी कम हुन्छ भन्ने नै छ जसमा चाहिँ अब अहिले इन्टरनेटको प्रयोग गर्नको लागि तपाईँको कुनै उमेरको बन्देज नै छैन एकदम सहज पहुँच छ त्यो कारण पनि हो भने अर्को साक्षरताको कमी भइँदो रहेछ र सबैभन्दा ठुलो कुरो चाहिँ हामी अभिभावकहरूको निगरानी कमी छ त्यसैले मैले अहिले के भन्छु भने यसमा चाहिँ नि सबैभन्दा पहिला साक्षरता वृद्धि गर्नु पर्यो नेट इन्टरनेटको व्यापक रूपमा अथवा होसियारी नपुर्याइकन प्रयोग गर्दाखेरि र विभिन्न असंवेदनशील लिङ्कहरू त्यतिकै खिचिदिँदाखेरि आफू साइबर अपराधको पीडित बन्नुपर्छ कि भन्ने कुरा चाहिँ किशोर किशोरीहरूमा व्यापक रूपमा साक्षर हुनु पर्यो भन्ने भन्छ अर्को चाहिँ मेन कुरा गोपनीयता सेटिङ गर्ने शङ्कास्पद लिङ्कहरू क्लिक नगर्ने र अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त कुन कुरामा बिजी छन् फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन् अथवा प्रयोग गर्न नपर्ने सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बालबालिकाहरू स्वतः आफू पीडित भइरहेका छन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने अर्को चाहिँ हामीले यो कुरालाई चाहिँ विशेष गरी बालबालिकाले घरमा बाहेक अन्य ठाउँमा सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीडित हुने अपराध चाहिँ कम हुन्छ भन्ने लाग्छ भने अर्को चाहिँ नेपाल प्रहरी संघ संस्था विद्यालयबाट चाहिँ यस्ता किसिमका जुन सचेतनामूलक कार्यक्रमहरू विभिन्न समयमा प्रसारण र प्रकाशन भएको छ त्यस्ता प्रकाशन र प्रसारण भएका सचेतनामूलक कार्यक्रमहरू हेर्ने सुन्ने सुनाउने र त्योबाट सचेत गराउने काम हो भने पनि किशोर किशोरीहरू चाहिँ पीडित हुनबाट जोगिन्छन् भन्ने लाग्छ
4: धेरै देखिएको धेरै आइरहेको र किशोर किशोरीहरू चाहिँ अलिकति सचेत हुनुपर्ने मा चाहिँ यहाँले केही उदाहरणहरू दिनुहुन्छ
5: साइबर ब्युरोमै परेका उजुरीहरूको तथ्याङ्क र त्यसको प्रवृत्ति हेर्दाखेरि चाहिँ बालक तथा बालिका विशेष गरी किशोर किशोरहरू चाहिँ पीडित हुने भनेको उहाँहरूको एकाउन्टहरू ह्याक गरेर अथवा फेक एकाउन्टहरू क्रिएट गरेर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने काम चाहिँ देखिन्छ आर्थिक वर्ष 82-83 यही आर्थिक वर्षमा नि 118 जना बालक र बालिका 160 जना बालिका पीडित भएको देखिन्छ र अर्को चाहिँ ब्ल्याकमेल गर्ने पनि त्यसपछिको दोस्रोमा चाहिँ ब्ल्याकमेल गर्ने मैले अघि हजुरलाई भनिसकेँ ब्ल्याकमेलका विभिन्न फेक एकाउन्टहरू बनाउने, उहाँहरूलाई चाहिँ आकर्षित गर्ने र उहाँहरूसँग चाहिँ विभिन्न न्युड फोटो भिडियोहरू माग्ने, सम्बन्ध विस्तार गर्ने र त्यही त्यसलाई नै आधार मानेर ब्ल्याकमेल गर्ने र पछि यौन शोषण सम्बन्धका कामहरू हुने उजुरी पनि धेरै परेका छन्। जसमा चाहिँ यही आर्थिक वर्षमा चाहिँ बालिका नै 18 जना पीडित भइसकेको उजुरी सार्वजनिकमा परेको छ र अरू अन्य डिफेम गर्ने त्यसै गरी पोर्नोग्राफी पिक्चरहरू पठाएर उहाँहरूलाई चाहिँ हेरेस गर्ने, मानसिक तनाव दिने उजुरीहरू पनि परेका छन्।
4: जुन तथ्याङ्क यहाँले भन्नुभयो त्यो तथ्याङ्क अहिले समाजमा व्याप्त रूपमा भएका यो जुन ठगीहरू अपराधहरूको तुलनामा चाहिँ एकदमै कम मात्रै भनौँ न प्रहरीमा उजुरी आएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
5: यो अब कतिपय व्यक्तिहरूलाई प्रहरीमा उजुरी गर्न पर्छ कि पर्दैन भन्ने कुरा पनि एउटा लाग्छ भने अर्को चाहिँ उजुरी गर्दाखेरि गोपनीयता कायम नहुने अथवा समाजमा त्यही समाजमा फेरि इस्टाब्लिस भएर बस्न अनि गाह्रो हुने, परिवारमा साथीभाइमा आफ्नो चाहिँ टिस्टा इज्जत झन बिग्रिने हो कि भन्ने डरले पनि होला। त्यसो भनेर त अपराधबाट पीड़ित भएर बसिराख्ने कुरा त होइन, तर यसको असर चाहिँ त्यो हो, त्यो असर इम्प्याक्टलाई हेरेर पनि कति उजुरी पर्दैन भने मैले अहिले यहाँलाई निवेदन गरेको तथ्याङ्क चाहिँ यो साइबर ब्युरोमा परेको उजुरी मात्रै हो। यस्ता किसिमका उजुरीहरू चाहिँ देशव्यापी रूपमा परेको हुन्छ, जिल्ला प्रहरीकारले त्यसरी मुद्दा चल्ने इलाका प्रहरीकारलेहरूमा पनि परेको हुन्छ। उक्त तथ्याङ्क चाहिँ मसँग छ, यी सबै तथ्याङ्क जोड्ने हो भने यो यसको लेभल हाई नै छ।
4: गोपनीयता चाहिँ महत्वपूर्ण पनि रहन्छ र पीड़ितको गोपनीयता सुनिश्चितता पनि जरुरी छ, होइन? यो कसरी सुनिश्चित गरिन्छ त साइबर ब्युरोमा आइसकेपछि?
5: हाम्रो साइबर ब्युरोमा चाहिँ कुनै पनि किशोर 18 वर्ष भन्दा मुनिका बाल बालिका र 18 वर्ष भन्दा माथिको महिला पीड़ित भएको खण्डमा चाहिँ अथवा पुरुष भए पनि उहाँहरू चाहिँ पीड़ितले उजुरी दिएपछि उहाँहरूको चाहिँ हामी नाम कुनै पनि हालतमा पब्लिस गर्दैनौँ। यहाँहरूले हामीले पटक पटकको हाम्रो जुन प्रेस नोट पनि यहाँहरूले हेरिरहनु भयो होला, हामी उहाँहरूलाई साङ्केतिक नाम दिन्छौँ र उहाँहरूको गोपनीयताको सुनिश्चितता हामी गर्छौँ। यहाँहरूको रेडियो मार्फत किशोर किशोरी जो साइबर अपराधबाट पीड़ित हुन्छ उहाँहरूलाई यो कुरा आश्वस्त पनि गर्न चाहन्छु।
4: धेरै जस्तो अभिभावकले चाहिँ किशोर किशोरीलाई अझ भनौँ बाल बालिकालाई आफ्नो मोबाइल प्रयोग गर्न दिइरहेको हुन्छ र त्यसले गर्दाखेरि विभिन्न खालका ब्याङ्क ब्यालेन्स मा ठगी हुने सम्भावना पनि रहन्छ, यहाँनिर के सुझाव दिनुहुन्छ यहाँले?
5: बाल बालिका त्यही कारणले गर्दा अभिभावकको ब्याङ्कबाट एकाउन्ट रिपिएको पनि हामी कहाँ उजुरी आएका छन्, त्यस्ता उजुरी पनि हामीले परेका छन्। त्यसैले म अभिभावकहरूलाई चाहिँ के भन्छु भने आफ्नो ब्याङ्क एकाउन्ट भएको, आफ्नो पिन आइडीहरू भएको, आफ्नो एकाउन्ट भएको मोबाइल सकेसम्म बाल बालिकाले जिद्दी गर्दा पनि नदिनु हुन हामी अनुरोध गर्छौँ। किनभने बाल बालिकालाई चलाउँदै गर्दा सामान्य होसियारी नपुर्याउनाले पनि 20 लाख 25 लाख पैसा चाहिँ क्षणभरमा गएको हामीले देखेका छौँ। त्यसैले हामी साइबर ब्युरोको तर्फबाट हामी अभिभावकहरूलाई के भन्छौँ भने आफूले चलाउने डिभाइस त्यो प्राइभेट कुरा हो, त्यस्ता डिभाइसहरू कुनै पनि बहानामा कुनै पनि प्रभावमा र कुनै पनि दबावमा बाल बालिकाले प्रयोग गर्ने गरी नदिनु होला भन्ने भन्छु भने आफ्ना बाल बालिकाले पनि निज बाल बालिकाकै लागि भनेर किनिदिएको अथवा चलाउन दिएको डिभाइस सकेसम्म त दिँदै नदिनु, आवश्यकता पर्दा मात्र दिनु होला। अर्को कुरा चाहिँ बाल बालिकाले कति सामाजिक सञ्जाल चलाइरहेछ, बाल बालिकाले प्रयोग गर्न दिएको मोबाइल के प्रयोजनलाई उसले प्रयोग गरिरहेछ, बाल बालिका कति समय मोबाइलमा घोत्रिन्छ अथवा बाल बालिकाले उक्त त्यो मोबाइलको प्रयोग चाहिँ आफ्नो अध्ययनको सिलसिलामा अथवा आफूलाई फ्रुटफुल हुने कुरामा प्रयोग गरेको छ कि ऊ दुरुपयोग गरिरहेछ भन्ने कुरा चाहिँ अभिभावकले निगरानी गरिदिएको खण्डमा बालबालिका आफै यो सामाजिक सञ्जाल अथवा साइबर अपराधको पीड़ित हुनु पर्दैन भने त्यो बालबालिका पीड़ित भएको कारणले गर्दा अभिभावकले पनि त्यसमा थप तनाव लिनु पर्दैन भन्ने लाग्छ।
4: अब कस्ता कस्ता अपराधहरू साइबर अपराधहरू भएमा चाहिँ कहाँ कसरी दर्ता गर्न सकिन्छ अथवा उजुरी दिन सकिन्छ?
5: कुनै पनि व्यक्ति किशोर किशोरी मात्र नभनौ जुनसुकै व्यक्ति पनि साइबर अपराधबाट पीड़ित भए भन्ने लाग्छ भने अथवा कन्फ्युज हुन्छ भने सोध्न पनि सकियो लाग्छ अथवा भए म साइबर अपराधमा पीड़ित भएँ भन्ने लाग्छ भने उहाँहरूले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्न सक्नुहुन्छ वा साइबर ब्युरो @nepalpolice.gov.np मेल पनि गर्न सक्नुहुन्छ। उहाँहरू यदि मेल गर्न साक्षर हुनुहुन्न भने जुनसुकै जिल्ला मैले 100 नम्बर त सबैलाई थाहा छ त्योभन्दा पनि साइबर ब्युरोमै उजुरी गर्न चाहन्छ भने 98512687770 98512687771 र 98512687772 यो 24 घण्टा चल्ने नम्बर हो। यो नम्बरमा आफ्नो जानकारी दिए पनि हामी त्यस्तोमा चाहिँ कार्य प्रक्रिया अगाडि बढाउँछौँ।
4: अब साइबर ब्युरोले चाहिँ पीड़ितलाई कस्तो खालको सहयोग प्रदान गर्छ त?
5: सबभन्दा पहिला त उहाँहरू आइसकेपछि उहाँहरूको लिखित जानु, उहाँले उजुरी दिन मौखिक दिनुभयो भने त्यसलाई लिखित ढाँचामा ढालेर त्यसपछि उहाँहरूको सम्पूर्ण विवरणहरू लिएर गोप्य तरिकाले उहाँहरूमाथि ह्यारेस गर्ने अथवा उहाँहरूमाथि साइबर अपराधबाट पीड़ित बनाउने मानिसहरूको खोजी गर्ने, उहाँहरूलाई चाहिँ कानूनी प्रक्रिया अगाडि बढाउने काम गर्छौ र अन्यको हकमा चाहिँ कुनै पनि व्यक्तिले साइबर सम्बन्धी उजुरी दिएको खण्डमा उहाँहरूको मैले फेरि पनि भने गोपनीयताको हामी सुनिश्चित गर्छौँ।
4: जस्तो कसैलाई पनि म चाहिँ साइबर अपराधको शिकार भए जस्तो लाग्छ भने चाहिँ पहिलो कदम के हुनुपर्छ अथवा कहाँ चाहिँ सचेत हुने अथवा के चाहिँ संकलन गर्ने उसले?
5: राम्रो प्रश्न सोध्नुभयो। म साइबर अपराध पीड़ित भए भन्ने लाग्छ भने त्यो आफ्नो डिभाइसमा आएका अथवा पीड़कले पठाएका सम्पूर्ण सामग्रीहरू, आफ्नो डिभाइसमा आएका सामग्रीहरू डिलिट गर्नु भएन, आफ्नो डिभाइस फर्मेट गर्नुहुन्न र आफूसँग भएका पीड़क विरुद्धका उजुरीहरूलाई सुरक्षित गरेर तत्काल छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा जानु पर्यो र त्यसले गर्दा चाहिँ हामीलाई अनुसन्धान गर्न र पीड़कसम्म पुग्न चाहिँ निकै मदत पुर्याउँछ।
4: यसरी संकलन गर्दाखेरि कहाँ कहाँनिर चाहिँ त्रुटि हुन सक्दो रहेछ?
5: कतिपय पीड़ितहरूले चाहिँ आफूसँग आएका पीड़कले पठाएका सामग्रीहरू अथवा पीड़कले ब्ल्याकमेल गर्नको लागि, बुलिङ गर्नको लागि, सेक्स शोषण गर्नको लागि प्रयोग गरेका जुन सामग्रीहरू छन् त्यो सामग्री आफ्नो डिभाइसमा आइसकेपछि चाहिँ कतिपयले लाजले अथवा गोपनीयता भङ्ग हुने डरले चाहिँ डिलिट गरेको, आफ्नो चाहिँ नि डिभाइस नै फर्मेट गरिदिएको कारणले गर्दाखेरि चाहिँ भोलि पीड़ित र पीड़कको डिभाइसहरूबाट कनेक्सन गर्न चाहिँ अलिक समस्या हुने भएको हुनाले कहिलेकाहीँ उहाँ र डरले अथवा लाजले पनि त्यो गर्न सक्नुहुन्छ जसले चाहिँ अनुसन्धानलाई अलिक जटिल बनाउँछ।
4: यसरी राख्नु हुँदैन जस्तो हामीलाई त्यो खालको हुन सक्छ, फेरि त्यो नराखेमा भोलि कुनै प्रमाणहरू चाहिँ नष्ट हुने सम्भावना पनि रहन्छ। कसरी यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ, प्रहरीलाई उजुरी दिन सक्ने गरी के गर्न सकिन्छ, के सावधानी अप्नाउने?
5: मोबाइललाई चाहिँ फर्मेट गर्नु भएन, आफ्नो मोबाइललाई चाहिँ त्यो पाएका चिजहरूलाई स्क्रिनसट गरेर कुनै एउटा भल्ट क्रिएट गरेर त्यसमा राख्न सकिन्छ भने त्यही गएर पछि साइबर गएर बुझाउन सकिन्छ भने कतिपय अवस्थामा चाहिँ अकस्मात त्यस्ता डिलिट भएका चिजहरू हामी डिजिटल फोरेन्सिक ल्याब छ, हाम्रै पनि ल्याब छ, उक्त ल्याबबाट नै उक्त डिभाइसबाट हामी एक्सट्र्याक्ट गर्ने अथवा त्यसलाई झिक्ने प्रविधि पनि हामीसँग छ।
4: अब यो जुन खालका साइबर अपराधहरू छन् यो लैंगिक हिंसासँग पनि जोडिएर आइरहेको हुन्छ होइन, यस्ता घटनाहरूबाट बच्नको लागि चाहिँ विशेष गरेर किशोर किशोरीलाई चाहिँ तपाईँले सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
5: हामी सबैभन्दा पहिला के हुन्छ नि कसैले पनि आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्, आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्, आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। त्यसै गरी यस्ता साइबर अपराधबाट बच्ने तौर तरिकाहरू जो डिजिटल सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त साक्षाती छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बच्ने भन्ने कुरा, त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कार्यवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ भन्ने लाग्छ।
4: अब विशेष गरेर यहाँहरूले यो जनचेतनामूलक साइबर अपराधका बारेमा, किशोरावस्थाको सुरक्षाको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ कतिको गरिरहनु भएको छ र कसरी चाहिँ गरिरहनु भएको छ त?
5: हामीले विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गरेका छौँ, त्यसै गरी यो कार्टुन तरिकाले हुन्छ नि त्यस्तो एआई प्रयोग गरेर गरेका भिडियोहरू पनि हामीले प्रशस्त मात्रामा साइबर ब्युरोको वेबसाइटमा छ। हामीले जस्ता ती प्रकाशन र प्रकाशन भएका हामीले मात्र होइन विभिन्न एनजिओज आइएनजिओज त्यसै गरी चाहिँ नि गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले पनि त्यो त्यस्ता किसिमका जुन किशोर किशोरी पीड़ित हुने सम्बन्धमा चाहिँ त्यस्ता भिडियोहरू प्रस्तुत गरेको छ। उक्त भिडियोहरू हेरिदिनु हुनको लागि सम्पूर्ण अभिभावकवर्ग र किशोरी किशोरीलाई पनि म हार्दिक अनुरोध गर्छु।
4: निकै व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, सरलाई धेरै धन्यवाद।
5: यहाँहरूले पनि हामीले साइबर ब्युरोको तर्फबाट विशेष गरी किशोर किशोरीहरू यो साइबर अपराध पीड़ित हुने सन्दर्भमा विभिन्न जिज्ञासाहरू राख्नुभयो र हाम्रो अनुरोधहरू पनि राख्ने मौका दिनुभयो, यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
4: वहाँ हुनुहुन्थ्यो प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा यसअघि हामीले चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग पनि कुराकानी गर्यौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
10: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
10: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको
12: रेडियो
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
14: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित, यस वर्ष मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बीउ बिजनको अभाव, अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती, र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुढलाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे साढे 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपुमा खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ। धुपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मधेस प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.34 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बीउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।
12: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
15: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
12: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
15: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
12: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
15: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
12: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
16: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाड़को जनजीवन, संस्कृति र उहाँको जीवनका संघर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिंगो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डी कम्प्लेक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनैतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्ततः संवाद फेरि शुरू भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग दुई दुईको बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। संखुवासभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुविजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
6: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको
7: जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
7: सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु,
5: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो
4: नटिपिराख। फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-200।

0: California.
1: Extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूचना:
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858407719 र 9858517015।
8: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91960, 98-481-1936 र 98-488-9066।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 MHz
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको सञ्चार
7: सबैको मन सुने
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले

0: बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Mania.
1: Extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848289966।
8: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
5: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
9: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
11: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौन जन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
12: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
13: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
14: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
15: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशवढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो। सानो भेरी नदीमा बगेर रूकुम पश्चिम अस्पतालका सुरक्षा गार्डको मृत्यु। ब्रिनगरको पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी गराउन माग। गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको स्थानीयको गुनासो। र विश्वकप फुटबलमा स्पेनको शानदार पुनरागमन। इरान र बेल्जियम बराबरीमा रोके। केप भर्डे पनि दोस्रो खेलमा पनि बराबरी गर्न सफल। रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। मुसिकोट नगरपालिका एक शहीद मैदानका 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उहाँको ज्यान गएको जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले गए राती साथीसँग ब्याट्रीसहित करेन्ट लगाएर माछा मार्न गएका बेला 81 करेन्ट लागेर घाइते भएका उहाँको शल्य अस्पताल पुर्याएको केही बेरमै ज्यान गएको बताउनु भएको छ। सानो भेरी नदीमा बगेर रूकुम पश्चिम अस्पतालका एकजना सुरक्षा गार्ड रामबहादुर ओलीको ज्यान गएको छ। रूकुम पश्चिमको सानो भेरी गाउँपालिका 7 का 45 वर्षीय ओलीको शव आज बिहान 7:30 बजेतिर सानो भेरी गाउँपालिका 4 मुसुखोला स्थित सानो भेरी नदीको 20 टापुमा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले नुहाउने क्रममा बगेको हुन सक्ने आशंका गरिएको जनाएको छ। ओली सानो भेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत रहनु भएको थियो। आज गाउँपालिकाले उहाँको निधनमा गाउँपालिकामा शोक विदा दिएको जनाएको छ। वीरेन्द्रनगरको पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाका उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको माग रहेको छ। नगरपालिका अन्तर्गतका वड़ा नम्बर 14, 15 र 16मा अहिले एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकले गुनासो गरेका छन्। वीरेन्द्रनगरका यी वड़ाहरू भौगोलिक रूपमा विकट भएका र सड़कको राम्रो सुविधा नभएका कारण पनि समस्या रहेको उनीहरूको भनाइरहेको छ। उनीहरूले मुख्य गरी गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या भइरहेको भन्दै निर्वाध रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने माग गरेका हुन्। इजिप्टले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै फिफा विश्वकप फुटबलमा न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। क्यानाडाको बिशी प्लेसमा भएको समोजीको खेलमा न्यूजील्याण्डले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको 15 मिनटमा फिन सुपरम्यानले हेडर मार्फत गोल गर्दै टोलीलाई 1-0 को अग्रता दिलाए पनि दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गरेको हो। 58 मिनटमा मुस्तफा जिकुले गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याउनु भयो भने 67 मिनटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई 2-1 को अग्रता दिलाउनु भयो। यस्तै 82 मिनटमा ट्रेजेगेटले सलाहको कर्नरबाट हेडर गोल गर्दै इजिप्टको जीत पक्का गर्नुभयो। यो जीतसँगै इजिप्टले आफ्नो विश्वकपमा पहिलो जीत दर्ता गरेको छ भने टोली समूह चरण पार गर्दै पहिलो पटक नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ। न्यूजील्याण्डले भने लगातार दोस्रो खेलमा अग्रता लिएर पनि खेल गुमाएको छ। इजिप्टले अब समूहको अन्तिम खेलमा इरानसँग खेल्नेछ भने जीत निकाले समूह विजेता बन्ने सम्भावना समेत रहेको छ। यस्तै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ भने स्पेनले साउदी अरबियामाथि 4-0 को फ्राकिलो जीत दर्ता गरेको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जीत हो। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यस जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। यसै गरी नवप्रवेशी केप भर्डेले 2 पटकको विश्व विजेता उरुग्वेसँग 2-2 को रोमाञ्चक बराबरी खेलेको छ। मियामीमा भएको समूह यसको खेलमा केप भर्डेले 21 मिनटमा केविन पिनाको शानदार फ्रीकिक मार्फत अग्रता लिएको थियो। यो नै केप भर्डेको विश्वकप इतिहासमा पहिलो गोल रहेको थियो। गोल खाएपछि उरुग्वे खेलमा फर्क्यो र 44 मिनटमा म्याक्सी अराउजोले बराबरी गोल गर्नुभयो। पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोभियोले गोल गर्दै उरुग्वेलाई 2-1 अग्रता दिलाए पनि 61 मिनटमा होलियो भारेलाले उरुग्वेको रक्षा पंक्तिको गल्तीको फाइदा उठाउँदै गोल थपी खेल बराबरीमा टुंग्याउनु भएको छ। यो नतिजासँगै केप भर्डेले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ। पहिलो खेलमा उसले पूर्व विजेता समेत रहेको स्पेनलाई गोल रहित बराबरीमा रोकेको थियो। हस्तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। अहिले दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्न बारम्बार।
1: SE सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकम ले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a
1: extreme energy drink.
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
3: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
2: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
6: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचाहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा छ प्रकृतिमा आधारित उपायमा। मिचाहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापन

0: सहयोगमा पुनरुत्थान परियोजना द्वारा जनहितमा जारी सन्देश।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कष्टहरू भएको छ मेरा दिने बाइजना भया
2: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
6: रेडियो भेरी एफएम

0: विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।

0: 6.9 इंच स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ हम अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराग फोन नम्बर 9820 29 93 48 9820 29 93 48।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 9855-51-960, 9841-19336 र 9848-28-966।
4: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत। बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: Radio Mary FM
5: Extreme Energy Drink Time Check अहिले ठीक 12 बजेको छ।
6: Extreme Energy Drink Taste the difference Feel the energy
7: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 देखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड़। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्त समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै शुरू भएको छैन। आज बिहान 8:30 बजेदेखि बन्द सत्र शुरू गर्ने भनिए पनि बिहान 10:15 बजेसम्म बन्द सत्र शुरू भएको अवस्था छैन। चिया खाजा लगायत कारणले बन्द सत्रमा ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको राष्ट्रपतिले जनाएको छ। उम्मेद्वारहरूको अन्तिम नामावली आज राति सार्वजनिक गरिने र भोलि बिहानदेखि पहिलो चरणको मतदान सञ्चालन हुने राष्ट्रपतिले जनाएको छ। महाधिवेशन मार्फत केवल नयाँ नेतृत्व चयन मात्र नभई पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको हुँदै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधान अनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागि नयाँ संरचनामा एक सभापति, एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुनेछन्। राष्ट्रपतिले केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 99 सदस्य चयन हुनेछन् भने 51 जना सदस्य समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा 2 महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेख लगायत क्षेत्रमा नेपालको अधिकार र भोगचलन पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीनबीच लिपुलेख मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोध पत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोध पत्रको जवाफ नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाई छ। सीमाविद तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाई स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। वक्ताहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायमै रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव बढ़्यो, बन्द रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालन गर्ने सरकारको तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 0153591990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राजसभा महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया शुरू हुँदै सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह, आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिन हिजो बढ़ेको सुन चाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 600 रूपियाँले बढ़ेको थियो। यसरी गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यससँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेका छन्। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित कपड़ा उद्योग 2057 सालदेखि बन्द थियो। त्यसैता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि त्यसले सफलता पाउन सकेन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छन्। वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ। समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन्। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन्। दुवै पक्षबीच आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो। जीतसँगै इजिप्ट दुई खेलबाट 4 अंक जोडेर समूह जीको शीर्षमा उक्लिएको हो। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ। यस्तै गैराती के बर्डेले दुईपटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। इरान र बेल्जियम बीचको खेल पनि गोल रहित बराबरीमा सकियो। यस्तै स्पेनले साउदी अरेबियामाथि गैराती 4-0 जीत दर्ता गरेको छ। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनैतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायम। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।
2: गुरूङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
8: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
10: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
13: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
14: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।

0: Patagonia.
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा

0: रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोग का साथ ही अन्य रोग को कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840044631।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसहरू भएको छ मेरा दिने बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9740036175 र 9840039576
6: मानव बेचबिखन अपराध हो मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने प्रचलित कानून विपरीत मानव अङ्ग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन् यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कारवाही हुन्छ त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं
7: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत
8: रेडियो भेरी एफएम

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: रेडियो भेरी एफएम।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
2: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
5: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-59-960 98-481-19336 र 98-488-29066।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लगाएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98856454।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0383520045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 98584549 र 97679044443।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98209993048, 98209993048।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
3: सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी।
5: कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि?

0: सबवुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858151715।

आउँछ कता छौ यहाँ मेला छिटो सक्न पर्ने भएको छ तिमीहरू कता हो कता हौ पानी धेरै भइसक्यो मेलामा ल खेतालीहरू पनि छिटो गर आज त मेला सकेर छिटै

0: Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409913 र 97054769993।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98585190960 98481936 र 98488966।
5: रेडियो भेरी एफएम

Oh,

0: चाहिन्छ।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as VST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
3: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: 6.9 AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
4: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Mania.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी. मोबाइल नम्बर 98 4804461.
5: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: 6.9 inch AI powered camera. 3 years ko warranty sahi. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
1: ये जिंदगी ले पनि केही लछर बाटो लाउला जस्तो छ नि विदेश जाउ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत

0: झापमा जा।
1: के रे के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
0: हो त नि, अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ।
2: मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु,
3: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरे के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-91960, 98-481-19336 र 98-488-96।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
7: रेडियो भेरी एफएम

0: राजकीय क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विजयनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148-520-702।
6: खुसीको खबर
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
7: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
6: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
8: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध
10: गर्दछौं।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाँझोबनको पनि उपचार सेवा उपलब्ध छ।
5: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
11: रेडियो भेरी एफएम
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
13: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बिहान 8:30 बजे शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशमा पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागावस्था, स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्या कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन 1 दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बस्यो केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले 1 दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसूनी वायु आज कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रैको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि छरतर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह तपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिटिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333 493-555।
13: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको बडीगाड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 ओडा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 करेसबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर। मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि युद्धको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जी अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकेका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोजको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यूजर्सीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रेलिया पहिलो पटक खेल्दै।
17: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
18: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
17: सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
19: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
20: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
17: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
23: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
24: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
0: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-84-50-227।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई,
1: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: 6.9 डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-59-960, 98-481-19336 र 98-488-9066।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-045।
8: रेडियो भेरी FM।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
0: के तपाईँ उपचार गर्दा रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा सुर्खेत वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवा प्रभावकारी बनाउन माग, गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको स्थानीयको गुनासो, रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, सानीभेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्डको ज्यान गयो, र विश्वकप फुटबलमा इजिप्ट र स्पेनको जीत, इरानले बेल्जियम र केप भर्डे उरुग्वेलाई बराबरीमा रोके। रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मुस्कुट नगरपालिका एक सहित मैदान बस्ने 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुगलु खोलामा करेन्ट लागेर माछा मार्ने क्रममा उहाँको मृत्यु भएको जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले गैराती साथीहरूसँग ब्याट्री सहित करेन्ट लगाएर माछा मार्न गएका बेला 81 करेन्ट लागेर घाइते भएको उहाँको शल्य अस्पतालमा पुर्याइए पनि केही बेरमै ज्यान गएको बताउनु भएको छ। सानीभेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्ड रामबहादुर ओलीको मृत्यु भएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका सातका 45 वर्षीय ओलीको शव बिहान 7:30 बजेतिर मुसु खोला स्थित सानोभेरी नदीको बीच टापुसमा भेटिएको प्रहरीले जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले ओली नुहाउने क्रममा बगेर हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनु भएको छ। वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकहरूले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको माग छ। नगरपालिका अन्तर्गत वडा नम्बर 14, 15 र 16मा हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो छ। वीरेन्द्रनगरका यी वडाहरू भौगोलिक रूपमा विकट छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर 16का कृष्णा ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले जोखिम समेत बढ़ाएको बताउनु भएको छ। स्थानीय सानीलेख स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीहरूको भनाई रहेको छ। र इजिप्टले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै फिफा विश्वकप न्यूजील्याण्डलाई 3-1 पराजित गरेको छ। क्यानाडाको बीसी प्लेसमा भएको समूह जीको खेलमा न्यूजील्याण्डले पहिलो हाफमा अग्रता लिएको हो। खेलको 15 मिनटमा थिन सुरम्यानले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाए पनि दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्यो। यो जीतसँगै इजिप्टले आफ्नो विश्वकप इतिहासमा पहिलो जीत दर्ता गरेको छ भने टोलीले समूह चरण पार गर्दै पहिलो पटक नकआउट चरण पुग्ने सम्भावना बनाएको छ। न्यूजील्याण्डले भने लगातार दोस्रो खेलमा अग्रता लिए पनि खेल गुमाएको हो। इजिप्टले अब समूहको अन्तिम खेलमा इरानसँग खेल्नेछ भने जीत निकाले समूह विजेता बन्ने सम्भावना छ। यस्तै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जीत दर्ता गरेको छ। जारी विश्वकपमा यो स्पेनको पहिलो जीत हो। पहिलो खेलमा केप भार्डेसँग बराबरी खेलेको स्पेनले यस जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। नवप्रवेशी केप भार्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग 2-2 रोमाञ्चक बराबरी खेलेको हो। पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोम्बियाको गोल गर्दै उरुग्वेलाई 2-1 अग्रता दिलाए पनि 61 मिनटमा हेलियो भारेलाले उरुग्वेको रक्षा पंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरी 2-2 बराबरी बनाउनु भएको हो। यो नतिजासँगै के भर्डेले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ। पहिलो खेलमा उसले स्पेनसँग पनि गोलरहित बराबरी खेलेको हो। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ? यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी मोबाइल नम्बर 9840844631

0: Extreme energy drink.
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईको भरपर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सन्साहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एसजीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455638894।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769993।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
9: रेडियो भेरी एफएम

0: क्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो यार।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम

0: डढेलो बाट जोगियौं र जोगाऊ सुखायाम शुरू भएसँगै यस प्रदेशका विभिन्न जिल्लाहरूमा डढेलोका घटनाहरू वृद्धि हुने गर्दछन्। डढेलो नै मानिस, वन्य जन्तु र पर्यावरणमा गम्भीर असर पार्न सक्छ। जथाभावी रूपमा वन तथा जंगल क्षेत्रमा आगो नबालौ, चुरट बिँडी आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं, डढेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ, वन डढेलो लगाउनु प्रचलित कानून बमोजिम दण्डनीय कार्य भएकाले वन डढेलो लाग्ने कुनै पनि कार्य नगर्न र कोही कसैलाई गर्न नदिन अनुरोध छ। वन डढेलोका घटनाहरू देखेमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय तथा सुरक्षा निकायहरूलाई तत्काल जानकारी गराउन हुनका लागि समेत अनुरोध गर्दछौ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858517115।
4: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ, मेरा दिनेशै बाइजना भया
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त,
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या,
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748361175 र 9848945076।
3: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9760-88-84-566।
0: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
3: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजे को छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा सुर्खेत वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन माग, गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको स्थानीयको गुनासो, रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, सानै भेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्डको ज्यान गयो र विश्वकप फुटबलमा इजिप्ट र स्पेनको जीत, इरानले बेल्जियम र केप भर्डे उरुग्वेलाई बराबरीमा रोक्यो। रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका एक शहीद मैदान बस्ने 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उहाँको करेन्ट लागेर मृत्यु भएको बताउनु भएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले गैराती साथीसँग ब्याट्री सहित करेन्ट लगाएर माछा मार्ने गएका बेला 81 करेन्ट लागेर घाइते भएका उहाँको शल्य अस्पतालमा पुर्याएको केही बेरमै ज्यान गएको बताउनु भएको छ। उता सानुभेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्ड रामबहादुर ओलीको पनि मृत्यु भएको छ। रूकुम पश्चिमको सानुभेरी गाउँपालिका साथका 45 वर्षीय ओलीको शव बिहान 7:30 बजेतिर मुसु खोला स्थित सानुभेरी नदीको बीच टापुमा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकहरूले माग गरेका छन्। विशेष गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने उनीहरूको सुझाव छ। नगरपालिका अन्तर्गतका वडा नम्बर 14, 15 र 16मा हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकहरूको गुनासो छ। वीरेन्द्रनगरका वडाहरू भौगोलिक रूपमा विकट छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर 16का कृष्णा ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले जोखिम समेत निम्त्याएको बताउनु भएको छ। बाहिर लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाड़ीमा राखेर लैजानुपर्ने बाध्यता रहेको वडा नम्बर 14का स्थानीयले समेत बताएका छन्। र इजिप्टले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै फिफा विश्वकपमा न्यूजील्याण्डलाई 3-1 पराजित गरेको छ। क्यानाडाको रिसी फिलेसमा भएको समजीको खेलमा न्यूजील्याण्डले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको 15 मिनटमा फिन सुरम्यानले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाए पनि दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्यो। यो जीतसँगै इजिप्टले आफ्नो विश्वकप इतिहासमा पहिलो जीत दर्ता गरेको छ भने टोलीले समूह चरणमा पार गर्दै पहिलो पटक नकआउट चरण पुग्ने सम्भावना बनाएको छ। न्यूजील्याण्डले भने लगातार दोस्रो खेलमा अग्रता लिएर पनि खेल गुमाएको छ। यस्तै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। गैराती नै भएको खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जीत दर्ता गरेको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जीत हो। पहिलो खेलमा केप भार्डेसँग बराबरी खेलेको स्पेनले यस जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षीका सम्पूर्ण सहकर्मी सहित टेकराज।

0: Mania.
1: Extreme energy drink.
2: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishya ka lagi pani sochne ki?
3: NMB Capital को SIP हर एक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट वा नजिकै को NMB बैंक को शाखा मा गई आजै SIP सुरु गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
5: यस जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 सुर्खेतमा केही कर्मचारी आवश्यकता परेको हुँदा योग्य नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध गर्दछौ
4: पद कर्जा प्रमुख एकजना पद फिल्ड सहायक दुईजना न्यूनतम योग्यता सम्बन्धित क्षेत्रमा अनुभव वा कक्षा 12 पास तथा कम्प्युटर ज्ञान भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्
5: इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित यही असार 14 गते भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ श्री जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड सुर्खेत साथै अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ त्यसको लागि 9868-95557 सम्पर्क गर्न हुन अनुरोध छ
6: वन जोगाउनु भनेको जीवन जोगाउनु हो हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान जडीबुटी रोपौं आय आर्जनलाई संरक्षणसँग जोडौं वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं स्थानीय ज्ञान पुनर्जीवित गरौं यसरी जोगिन्छ वन समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
8: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 9858-51-960 9841-19336 र 9848-28-966
7: विपद दुर्घटना बीमा सम्बन्धी सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी बीच भएको सम्झौता बमोजिम कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई यस प्रदेशमा सरकारी गैर सरकारी तथा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकको अग्नि भूकम्प बाढ़ी जलमग्न पहिरो जमीन धसिने वा भासिने हावाहुरी महामारी आगलागी हिमताल विस्फोटन ज्वालामुखी विस्फोटन आँधीबेरी चट्याङ शीतलहर हिउँ असिना जस्ता प्राकृतिक विपदका कारण मृत्यु भएमा मृतकको हकवालाले घटना भएको 35 दिनभित्र राष्ट्रिय बीमा कम्पनीमा तोकिए बमोजिमका कागजात पेश गरी विपद सामूहिक दुर्घटना बीमाको बीमाङ्क बापतको रकम 2,00,000 रूपियाँ लिन हुन सर्वसाधारणको जानकारीका लागि अनुरोध गर्दछौ
4: आवश्यक कागजातहरू विपद जोखिम बीमा सम्बन्धी कार्यविधिको अनुसूची 1 बमोजिमको दावी फारम मृतकको पोस्टमार्टम रिपोर्ट नाता प्रमाणित प्रमाण पत्र हकवालाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि मृत्यु दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि सम्बन्धित स्थानीय तहको सिफारिश घटनास्थल मुचुलका सरजमिन मुचुलका
5: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन बुटुवा लेग पिस।

0: पप, मटन, तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानेगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
2: यस जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 सुर्खेतमा केही कर्मचारी आवश्यकता परेको हुँदा योग्य नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध गर्दछौ।
4: पद कर्जा प्रमुख एकजना, पद फिल्ड सहायक दुईजना। न्यूनतम योग्यता सम्बन्धित क्षेत्रमा अनुभव वा कक्षा 12 पास तथा कम्प्युटर ज्ञान भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
2: इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित यही असार 14 गते भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ। श्री जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड सुर्खेत। साथै अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ। त्यसको लागि 98-68-95-557 सम्पर्क गर्न हुन अनुरोध छ।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लाई अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48।

0: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा

0: ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड

0: उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
0: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430। लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लक्षात बाटो लाग्दा जस्तो छैन। विदेश त पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 9840-50-227। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकार
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
8: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
8: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपाको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्रोत एक दिन लम्बिने।
9: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसूनजन्य विपदबाट वर्षेनि धेरै जनधनको क्षति, पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
10: पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ सैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ।
8: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
9: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
11: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943333 4935555।
15: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो बैंक।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। राजधानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले

0: अध्यक्ष महाधिवेशन स्वत एक दिन लम्बिएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महीनामा नेपालको वैदेशिक व्यापार 14.78% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रूपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2.77 अर्ब रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16.13 अर्ब रूपियाँ पुगेको छ। यसरी चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कृतिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ अर्थात इतिहासकै उच्च पुगेको छ। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो। यसपालि भने 11 महिनामै त्योभन्दा बढ़ी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रूपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ।
0: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ़ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर्निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दवाब नेपाललाई छ।
1: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
0: अमेरिका, मेक्सिको र क्यानेडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समय अनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबेरीसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़ चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गड़बड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाडरक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमी राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
1: चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर

0: 2015 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो मागदावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुवैमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्य रातसम्म जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगाएको खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसून नेपालमा फैलिने क्रममा भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसून देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
0: यस वर्ष मनसूनमा वर्षा कम हुने अनुमान रहे पनि बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसून जन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढ़ी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसूनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
4: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ, अर्को चाहिँ हामी पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारलाई पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिराखेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्यसलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
5: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
4: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौंको संख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एनटीसी र एनसेलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुदक्ष निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अन्य मीडिया जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौं भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
5: विगतको घटना सम्झिने हो भने नकुकै केस गरौं न, नकुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठूलो क्षति चाहिँ बेहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर?
4: अब पहिलो कुरो चाहिँ हामीले दुईटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि, अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, जति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुन सक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसो पटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेक अन्य उपायहरूमा काम गर्दैछ।
5: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
4: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया, बाँके, दाङ भएर बन्छ र त्यहाँ बाढीको ठूलो जोखिम पनि छ, त्यहाँबाट शुरू गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
5: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
4: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा सुन अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाटफुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकाले बढ़दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा विदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
7: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
8: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
9: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला
10: उपलब्ध सेवाहरू मुटुको इसिजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-5696
0: सेवा शुरू हुने भएको छ फ्लाइ दुबईले यो उडान सञ्चालनको लागि टिकट बुकिङ खुल्ला गरेको हो तीन वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सिधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढ़ी शहरसँग पोखराको पहुँच पुग्नेछ जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ
3: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भर पर्दो नगदे बालीका रूपमा लिएका छन् बुद्ध शान्ति गाउँपालिका अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोड़िएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ हात्तीले धान मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन् एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ कृषकहरूले सुपारीसँगै अदुवा बेसार कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन् तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ
0: बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ गाउँपालिकाका 10 ओडा पोषण मैत्री घोषणा भइसकेका छन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन् स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ बडीगार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी भान्सा तथा गोठ सुधार रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्
3: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कियार स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दवाब आएपछि उहाँले पद छान्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई दुई वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दवाब दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ़न सक्ने बताउँदै आएका थिए। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पदत्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एनडी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विटरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैनिक गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा। 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
3: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून जन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा। स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
3: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
11: पारस्परिक स्टॉक सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

0: Extreme Energy Drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश्नु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोटी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 480 44 631।

0: विजेन्द्रनगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड़।
1: रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु। सानो भेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्डको ज्यान गयो।
0: दैलेखको दुलु नगरपालिकाले 1.5 अर्ब करोड़को बजेट ल्यायो। आन्तरिक स्रोत नहुँदा प्रदेश र संघीय सरकारकै भर।
1: र जुम्लामा राजन रोकाए तेस्रो हाफ म्याराथनको उपाधि जित्न सफल। विश्वकप फुटबलमा इरानले बेल्जियम र केप भर्डेले उरुग्वेलाई बराबरीमै रोके।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। वीरेन्द्रनगरमा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई नागरिकको अपेक्षा अनुसार जनमैत्री बनाउन जिम्मेवार निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले हाल प्रवाह भइरहेको स्वास्थ्य सेवालाई सुधार गर्ने र सुविधालाई थप गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। सामाजिक परिश्रममा सहभागी भएका सरोकारवालाहरूले आगामी दिनमा सामूहिक पहल मार्फत स्वास्थ्य सेवालाई जनमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाका 16 वटै वडाका नगर अस्पताल, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा वीरेन्द्रनगरमा विभिन्न 16 वटा स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरिएको थियो। सामाजिक परीक्षणमा सहभागी स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, सेवाग्राही र महिला स्वास्थ्य स्वयंसेविका लगायतले सामूहिक प्रयास गरे स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका छन्। उनीहरूले हाल प्रवाह भइरहेको सेवालाई थप सुधार गर्ने, भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि ओडा मार्फत नगरपालिकामा आग्रह गर्ने बताएका छन्। यस्तै नगरपालिकाले हाल महिलाहरूलाई निशुल्क वितरण गरिरहेको सेनिटरी प्याडलाई सहज रूपमा वितरण गर्ने व्यवस्था

0: व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ। परिवार नियोजनका अस्थायी साधन र निशुल्क वितरण हुने औषधिलाई नियमित रूपमा उपलब्ध गराउन पहल गर्ने, पोषण मैत्री ओडाहरू बनाउनका लागि साझा प्रयास गर्ने, खोप केन्द्रलाई व्यवस्थित बनाउने र स्वास्थ्य संस्थाहरूको सेवालाई प्रविधि मैत्री बनाउनका लागि काम गर्ने उनीहरूको साझा प्रतिबद्धता रहेको छ। यस्तै ओडा तहमा गर्भवतीका लागि मासिक रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउनका लागि पनि पहल गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्।
1: रूगुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मुस्कुट नगरपालिका एक शहीद मैदान बस्ने 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूगुम पश्चिमले मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको जनाएको छ। रूगुम पश्चिमका प्रहरी प्रमुख वेद बहादुर पौडेलले गैराती साथीहरूसँग ब्याट्रीसहित करेन्ट लगाएर माछा मार्न गएका बेला 81 करेन्ट लागेर घाइते भएका उहाँको शल्य अस्पताल पुर्याइएको केही बेरमै ज्यान गएको बताउनुभयो। यसैबीच कालीकोटमा सड़क तथा बाटोमा गाडिएका पोल तथा तानिएका अव्यवस्थितताहरूले गर्दा 3 वर्षमा करेन्ट लागेर 7 जनाको अनाहकमै ज्यान गएको छ। जिल्लामा विद्युत सुरक्षाप्रति गम्भीर व्यवस्था हुँदा 7 जनाको करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन्। स्थानीयले विद्युत लाइनको नियमित निरीक्षण, मर्मत तथा सुरक्षामा लापरवाही हुँदा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परेको गुनासो गरेका छन्। गत वैशाख 23 गते सान्नी त्रिवेणी गाउँपालिका 3 का टीकाराम देवकोटाको करेन्ट लागेर मृत्यु भयो। बाख्रा चराएर घर फर्किने क्रममा विद्युतको पोल छोएर करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै गत चैत 2 गते राजकोट नगरपालिका 8 बाघखोर कोटका करिब 50 वर्षीय मन बरालको वन क्षेत्रमा बाख्रा चराउने क्रममा विद्युत तारमा छोइदा मृत्यु भएको थियो। स्थानीयले तत्काल विद्युत बन्द गरिदिन आग्रह गरे पनि समयमै लाइन बन्द नगरिएका कारणले बरालको मृत्यु भएको स्थानीयको भनाइ छ। 2081 मंगसिर 3 गते शुभकालीका गाउँपालिका 4 रारा काटियाका 26 वर्षीय वीरेन्द्र चौलागाईको विद्युत पोल चढ़ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। उहाँलाई काममा लगाएको तर यता विद्युतको लाइन बन्द नगरेका कारण करेन्ट लागेर मृत्यु भएको थियो। 2080 फागुन 26 गते नरहरिनाथ गाउँपालिका 8 विद्युत पोल सार्ने क्रममा 43 वर्षीय शिक्षक केशवराज थापा र उहाँका 27 वर्षीय भतिज गंगा थापाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। गत वर्ष कालीकोट आउने लाइन राकमका एक युवाको रूख काट्ने क्रममा करेन्ट लागेर मृत्यु भयो। घर नजिक रहेका पोलहरू छुन सक्ने जोखिमका तार हटाउन विद्युतमा निवेदन दिँदा पनि प्राधिकरणले कुनै सुनवाई नगरेको स्थानीयको गुनासो छ। यता नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख हितेन्द्र यादवले पोल सार्नु परेमा केन्द्रको आदेश चाहिने र अनुमति पाएर लाग्ने खर्च स्वयं उपभोक्ताले बेहोर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ।
0: सानुभरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्ड रामबहादुर ओलीको मृत्यु भएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 7 का 45 वर्षीय ओलीको शव बिहान 7:30 बजेतिर मुसुखरा स्थित सानीभेरी नदीको बीच टापुमा भेटिएको प्रहरीले जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेद बहादुर पौडेलले ओली नुहाउने क्रममा बगेको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनु भएको छ। ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्नुहुन्थे। गाउँपालिकाले कर्मचारीको निधनमा आज शोक विदा दिएको छ।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 सुर्खेतमा केही कर्मचारी आवश्यकता परेको हुँदा योग्य नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध

0: गर्दछौ।
1: पद कर्जा प्रमुख एकजना, पद फिल्ड सहायक दुईजना। न्यूनतम योग्यता सम्बन्धित क्षेत्रमा अनुभव वा कक्षा 12 पास तथा कम्प्युटर ज्ञान भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
0: इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित यही असार 14 गते भित्र आवेदन दिन हुन अनुरोध गरिन्छ। श्री जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड सुर्खेत, साथै अनलाइनबाट पनि आवेदन दिन

0: नै भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन।

नगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड़, रूकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु।

दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने। अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने।

पाएका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै

0: सुर्खेत वीरेन्द्रनगर एरी चोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: रेडियो भेरी एफएम

0: भएको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र

0: जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला

0: अर्पण अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
1: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ विक्रम सम्बत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्बत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो विक्रम सम्बत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन् त्यसै मध्येको एक मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो
4: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ तर मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन् दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ कक्षा 4 अध्ययनरत सुभाष नेपाली नेपाल सरकारले विद्यालय उमेर बालबालिकाको पोषण सुधार विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन् अर्का विद्यार्थी सरस्वती कार्की
5: स्कुलमा दिन्छ
4: शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ यही कारण सरकारले प्रत्येक वर्ष अर्बौं रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ
6: नास्ताको बुना विषयमा भनिहाल्छ बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरिहाल्ने त्यो त सानो 5 कक्षादेखि तलवारको विद्यार्थीले खुवाउने हो नि
4: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन् सोरु गाउँपालिका 8 का अभिभावक छप्कीलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ
7: खाना क्या अब घरबाट खाना खाइ आउने अनि नास्ता हस्ता झोलाउँदा हालिदिने रोटी फोटी भात बिहान बाँच्छ प्लास्टिकमा हालिदिने ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा
4: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की
8: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो
4: सोरु गाउँपालिकामा 39 वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो
9: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ अब केही एक आध विद्यालयबाट केही गुनासो आछ अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ
4: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन् खड्क सुनार CIN रेडियो मुगु मुगु गमगरी
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार

0: अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनु पर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
1: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपियाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागिसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
5: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिने बरु आफ्नो चोट हिँड्दाखेरि कुनै बेला ठोकिने, कुनै बेला खाडा नपर्ने, यस्तो त्यो त सामान्य हो क्या।
1: खगिसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।
5: गाली गर्ने जथाभावी गर्छन् त, महिना एक दिन दुई दिन अगाडि पछाडि भयो भने गाली गर्ने, त्यस्तै त अनि अर्काको घरमा बसिसकेपछि भइदिएन।
1: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगिस रारा कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरू समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
6: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
1: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
7: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौं।
1: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
7: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: सूचना, विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
4: शिक्षा, युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना,
7: यस जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 सुर्खेतमा केही कर्मचारी आवश्यकता परेको हुँदा योग्य नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध गर्दछौ।
4: पद कर्जा प्रमुख 1 जना, पद फिल्ड सहायक 2 जना। न्यूनतम योग्यता, सम्बन्धित क्षेत्रमा अनुभव वा कक्षा 12 पास तथा कम्प्युटर ज्ञान भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
7: इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित यही असार 14 गते भित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ। श्री जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, सुर्खेत। साथै अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ। त्यसको लागि 9868-95557 सम्पर्क गर्न हुन अनुरोध छ।
8: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 9858404913 र 9704567993।
2: मानव बेचबिखन अपराध हो। मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने, मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून विपरीत मानव अंग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने, वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन्। यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कार्यवाही हुन्छ। त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517015।
4: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो भेरी एफएम।

0: Junior.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत

0: का साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी FM।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5212-148 र 520-702।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
0: यस जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 सुर्खेतमा केही कर्मचारी आवश्यकता परेको हुँदा योग्य नेपाली नागरिकले दरखास्त दिनुहुन अनुरोध गर्दछौ।
1: पद कर्जा प्रमुख 1 जना, पद फिल्ड सहायक 2 जना। न्यूनतम योग्यता सम्बन्धित क्षेत्रमा अनुभव वा कक्षा 12 पास तथा कम्प्युटर ज्ञान भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
0: इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित यही असार 14 गते भित्र आवेदन दिन हुन अनुरोध गरिन्छ। श्री जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड सुर्खेत। साथै अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ। त्यसको लागि 98-68-95-557 सम्पर्क गर्न हुन अनुरोध छ।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।

0: ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ।
2: रेडियो भेरी एफएम।
3: आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टार्मरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टार्मरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टार्मरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्क्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याबियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ जारी गरेर विष्णु पौडेलजीको सम्बन्धमा र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
3: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबौरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अरियाल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
6: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
6: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य शुरू हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया शुरू हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
3: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबौर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिएका भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए ता बर्ड फ्लूबाट नेपालका झण्डै 1 जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
7: यो महोत्तरी 12 देखियो, चितवन र रावपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
8: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
7: 65 सालमा फाटाफुटदेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, क्षेत्रपट थुप्रै पालिकाहरूसँग एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोर्खा, साँखु, यता गोदावरी होइन, यता चालु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ भक्तो देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जंगली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका गुरीहरू अथवा स्वास्थ्यलाई कम हुन्छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पाइन्छ, करिब करिब 1.5 महिना जति रह्यो झापा मर्न संसदमा हुन्छ काठमाडौँ बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरस्वती हाम्रो तथ्याङ्क हेर्दा पनि त्यहाँदेखि ठुलो संख्यामा लेयर 80% भन्दा बढी चाहिँ लेयर संक्रमण भएको हुनाले लेयर्स भनेको फुलपाने कुखुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका पेट अन्डा राख्नलाई प्रयोग गरिन्छ। त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ, तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
8: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
7: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
8: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
7: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कको हिसाबमा आज भोलि मैले भनेको फरक पर्न सक्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2.5 लाख किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ, दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
8: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
7: छैन, मान्छेमा पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
8: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
7: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छीन पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीन उत्पादनहरू डेकोसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको ढोक्काबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि, व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ। तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारी त चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छी उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन मेरो अनुमान हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ, व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा गरी बढाउन सकिन्छ।
3: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेदनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586054555।
0: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
8: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 0385212050, 0385223755, मोबाइल नम्बर 98480502727।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 0385220045।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भतुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
11: रेडियो भेरी एफएम

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रिभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
0: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: सूचना
0: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम

0: बाँच्नु बनायो क्यारु र कसोरु भएको छ मेरा दिनेशै बाइजना भया
1: तै त ए काउजु क या गर्न मन गर्दछौ मुखभित्त
0: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क││ त आफै भन्दिनँ क││
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
5: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन् पानीका मुहान जोगाऊ प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं वनमा रैथाने बिरूवाहरू रोपौं तिनको संरक्षण गरौं अग्निरेखा बनाऊ डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं यसबाट जोगिन्छ वन संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं डढेलो रोकौं भविष्य बचाऊ लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
6: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौं आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ
7: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार
3: सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145484031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भनी जाँच गरौं। सामानको नाम, मात्रा, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौं। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौं। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौं। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
9: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
10: रेडियो भेरी एफएम।
7: कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
1: यही असार 12 शुक्रबार र 13 शनिबारको दिन
3: सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ECG इको 24 घण्टे होल्टर ABPM TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-5696।
6: रेडियो भेरी FM।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भल्पर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
7: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
8: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
9: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
13: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै विदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

इसी प्राचीन बनीनाम गृह राजा को इतिहास सारा क्षण बताया नारद नाम गृह ऋषि ने अपने दरबार सवारी जब गंगा सागर पठान भू प्राचीन बनी यस्तै प्रभावबाट तपाईँ पनि यही कुराको लागि मध्यनजर राखेर आफ्नो कर्तव्यमाथिको बोधमान लम्कनुहोस् भनेर सुन्न काजीलाई पौराणिक सूत्रलाई शरणमा आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

परीक्षित श्रीमद भागवत को चतुर्दश स्कंद को अंतिम प्राचीन बरी नाम भृगु राजा का छोरा अब दश प्रचेता थे तिनीहरू सधैं भगवान शिवजी को प्रार्थना गर्दथे। शंकर भोले बाबा जगत का मालिक को प्रार्थना करी जीवनचरी बिताउथे। अब तिनले सदैव दश भाई को एउटै मत एउटै बुद्धि एउटै विचार एउटै भावना भएको कारणले दश भाई ने एउटा कन्या बिहा गरेको दश भाई को एउटा श्रीमती देवरानी जेठानी भएपछि झगडा गर्छन् एउटी मात्रै भएपछि चुप्प लाग्छ नत्र के छुट्टी भन्न थालिहाल्छ नि त्यसै कारणले एउटा भएपछि डल्ली कुरा लाउने ठाउँ हुन्न दङ गर्दै बसिरहन्छ। त्यसै कारणले ल दश भाइले एउटा कन्या बिहा गरे तिनीबाट दक्ष नाम गरेको प्रजापतिले बोकाको स्त्री त्याग गरेर दक्ष राजा भएर जन्माउनु पर्यो। मारिसाका घरबाट महाराज परीक्षित अब यसै सन्दर्भमा यहाँलाई म फेरि प्रमाण गर्दछु भगवान श्याम बसदास शिवजीको यिनै दश भाइले बडो प्रेम साथसँग जिन्ती गरे भजन गर

0: hari apunanda sila ganga chandra na toti hari apunanda sila ganga chandra na toti
1: महाराज परीक्षित सुखदेव स्वामी ने बताऊं वो श्याम सदाशिव जी को महिमा को वर्णन दक्ष प्रजापति उनका छोरा दक्ष प्रचेता का छोरा फिर जन्मिए रानी त्या देख लो प्रांत का लागे इन्हें विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य तैयारी कर भगवान को भजन मनन कीर्तन करके प्रार्थना कर रही घर सवारी हो नो ये नहीं का राजा का कुलमा दक्ष नाम को राजा हो नो दक्ष नाम का राजा का कुल बैठ अले प्राचीन बड़े राजा का वंश वाली समाप्ति जब महाराज पहले राजा कन जेठा जिसको नाम उत्तनपाद उत्तनपाद राजा का छोरा प्रीमा जब ध्रुव ध्रुव का छोरा उत्तल उत्तल का छोरा वस्त्र वस्त्र का छोरा अंग अंग का छोरा बेन बेन का छोरा प्रेत प्रेतु का छोरा बीतासुन का छोरा हविर्धान हविर्धान का छोरा प्राचीन बरी का छोरा दस प्रचेता का छोरा दक्ष राजा 13 पुस्ताको प्रणन विस्तार प्रस्तुत करे अब बाकी अंशका लागि तपाईं के सुन्न चाहनुहुन्छ भन्दा लौ त मेरो प्रभु हजुरका मुखार बिन्दबाट सबै कथाको प्रयोजन सुन्दै सुन्दै सुन्दै आइराखेको छु। अब लास्टमा दक्ष नामको राजाले सृष्टि गरिएको प्रकरण भोलि हामी व्याख्या गर्नेछौं। अहिलेका लागि अब चतुर्थ स्कन्ध सम्पन्न हुन लागेको छ। प्राचीन वरी नामको राजाको कुल वृत्तान्तबाट एक महान प्रसिद्ध राजा हुनुभयो। नौ दस प्रसिद्धका छोरा दक्ष अनि त्यसदेखि पछाडि अब कुलमा मानवर्धक हुँदै हुँदै जानेछ। पछि पछि भगवान श्रीहरि नारायण वासुदेव परमात्माले ध्यान गरेर प्रार्थना गर्ने विदुर नाम गरेको राजा र मैत्री ऋषिको सम्मा तृतीय स्कन्द र चतुर्थ स्कन्दले सुसम्पन्न विदुर महाराज अहिले हस्तिनापुर जानुभयो। गुरु म विदा हुन्छु भनेर आफ्नो पूर्वज घर हस्तिनापुर सवारी हुनुभयो। गंगा सागरपट्टि मैत्र नाम गरेको ऋषि जानुभयो। आज हरिद्वारको कनकल क्षेत्र पवित्रतालाई दुवै जनाले छोड्नुभयो। चतुर्थ स्कन्द सम्पन्न भयो। 31 अध्यायले पूर्ण भएको। अब म यहाँलाईहरूलाई पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँदैछु। अब पञ्चम स्कन्दमा तपाईँ के सुन्न चाहनुहुन्छ भनेको राजा परीक्षित महाराज यस कारणबाट बारम्बार जब आज्ञा गर्दै हुनुहुन्छ। अब यहाँ देख्नु प्रान्तका लागि गंगा पवित्र पावन जल गंगा सागरको कपिलदेवको दर्शन गर्न मैत्र नामको ऋषि जानुभयो र छोरी दिनमा मुक्तिको अभिलाषापट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद भागवत पञ्चम स्कन्द पहिलो अध्याय राजा परीक्षित सुखदेव बताउनुहुन्छ। स्वयं मनुका जेठा छोरा उत्तनपाद कान्छा छोराहरूका छोरा प्रियव्रत प्रियव्रतको वर्णन सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय राजो वाच प्रियव्रतो भगवता आत्मा रामः कथम मुने गृह रमतेन मुहल कर्मबन्ध निबन्धन पराभव महाराज परीक्षित यसै प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ। अब प्रियव्रत नामको राजा स्वयं मनुका छोरा तब सूर्य नारायण किन उदाउने किन अस्ताउने अरूले गरे भन्दा बेग्लै काम गर्छु कि उदायको उदाय कि अस्ताको अस्ताय बनाइदिन्छु भनेर विश्व ब्रह्माण्ड सारा सम्पूर्ण घुम्न लाग्नुभयो प्रियव्रत राजा। एउटा सुमेरो नामको रथ जस्तो डरलाग्दो रथ बनाएर त्यसमा चढेर सूर्यनारायण कहाँबाट उदाउने कहाँबाट अस्ताउने पहिचान गर्छु भनेर दौड़नु भएको। जाँदा जाँदा सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। दोस्रो दिनमा त्योभन्दा परबाट घुमाउनु भयो त्यो दिन अनि सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। तेस्रो दिनमा त्योभन्दा पर त्यो चारौं दिनमा त्योभन्दा पर पाँचौं छैटौं र सात दिनसम्म पर परबाट घुम्दै घुम्दै जाँदाखेरिमा सूर्य अस्ताएको अस्ताय उदाएको उदाय के लाग्दो रहेछ बाबा दिक्काउनु हो भगवान के गर्ने होला बडो चिन्ता लाग्यो। र अनि त्यसदेखि पछाडि प्रियव्रत नामको राजाले विश्व ब्रह्माण्ड सारालाई कब्जा गर्नका लागि जब गाडीको टायरले कुल्चेको जति ठाउँ खिचेको जति ठाउँ खाल्डो भयो त्यहाँ चाहिँ पानी जम्यो। गाडीको टायरले नखिचेको जति जग्गा टापु बन्यो त्यहाँ चाहिँ बस्ती बस्यो। द्वीप सात द्वीप र सात समुद्रको निर्माण गरियो। अनि त्यो बीचमा सबभन्दा पहिला महाराज जम्मू प्लेक्ष सार्मले कुशक हुन्छ साग पुष्कर भन्ने सातवटा द्वीप अनि जम्मू द्वीपलाई चाहिँ नुनको सागरले बेरेको प्लेक्ष द्वीपलाई ओखुको सागरले फुदोले सार्मले द्वीपलाई मदिराको सागरले कुश द्वीपलाई घिउको सागरले क्रमश द्वीपलाई दूधको सागरले साका द्वीपलाई दहीको सागरले पुष्कर द्वीपलाई सुतोदक सागरले गरेर सात द्वीप र सात समुद्रको निर्माण भयो। सात द्वीप सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्र सारा सम्पूर्ण भयो। महाराज परीक्षित यो विश्व ब्रह्माण्ड सारा आफ्नै भयो। अब बाँकी के त भनिकन सोद्धाखेरिमा सात द्वीप र सात समुद्रको रचना भएको छ। शाद्दी र सात समुद्रको रचना भइसकेपछि शाद्दी र सात समुद्रको बीचमा विविध प्रकारको देवी देवताहरू प्राप्तकर प्रकारबाट रहेका छन्, जसमध्ये हामी बसेको ठाउँमा चाहिँ नुनको सागरले बेरिएको हुनाको कारणले महाराज परीक्षित हामी बसेको ठाउँमा नुन सस्तो छ। दुई किसिमको छ नुन, एउटा खनिज नुन, एउटा सामुद्रिक नुन। समुद्रबाट झिकिएकोलाई सामुद्रिक नुन, खनेर झिकेकोलाई खनिज नुन। दुई किसिमको नुन छ। सुन महँगो हुँदा केही पनि अप्ठ्यारो पर्दैन, चिनी महँगो हुन भएन, त्यसै कारणले आधारभूत आवश्यकताका सामग्री महँगो हुनु हुँदैन, विलासिताका सामग्री महँगो भएन हुन्छ। त्यो चुरोटलाई एक खिडीलाई 1,000 रुपियाँ भनिदिनुहुन्थ्यो होइन त नि, के चाहिएको थियो त्यो त्यो अर्को चाहिँ त्यो खाएर घोप्टो पर्नेलाई 10,000 को एक मानो भनिदिनुहुन्थ्यो बरु, त्यही पनि ल्याएर सिराना राखेर सुमिरहन हुन्थ्यो, काम भने सकिहाल्छ सुमियो बसिरह। त्यसकारण ती विलासिता ती आवश्यक नभएका सामग्री तिनलाई महँगो भए हुन्छ। अत्यन्त आवश्यकताका सामग्रीहरू फलाम नुन चिनी यसकारणले सस्तो। भगवान कस्तो दयालु हुनुहुन्छ, जुन सस्तो चिज अत्यन्त आवश्यक छ त्यो चिज ज्यादै सस्तो छ, नुन सस्तो छ, त्योभन्दा सस्तो अत्यन्त नभई नहुने कुरा के छ, पानी, त्यो झन सस्तो छ। पानी भन्दामा पनि जब अत्यन्त सस्तो चिज के छ, वायु हावा, जसले 3 मिनट बन्द भयो हावा भनेदेखि विश्व ब्रह्माण्ड स्वतर हुन्छ, एउटा मान्छे रहँदैन, एउटा प्राणी बच्दैन। तर यस्तो वस्तु चाहिँ भगवानले त्यसै दिनुभएको छ, कस्तो दयालु ईश्वर हेर्नुहोस्, त्यो हावा किन्न पर्यो कति रुपियाँ पर्दो। त्यसै कारणले यही कुरालाई बुझ्नु, भगवानले केही हेरेन केही गरेनन् भन्छ, ल यहाँभन्दा गर्ने कति हो, त्यो पानी सस्तो नभई नहुने कुरा, त्यो नुन सस्तो नभई नहुने कुरा, त्यो फलाम सस्तो नभई नहुने कुरा, त्यो वायु प्राणवायु नभई नहुने कुरा, त्यो धनसिद्धिमा यस्तो प्रभुको दया हो मेरो महाराज।

भगवान को परम प्रिय वायु दान के से प्रधान। महाराज परीक्षित इन्हें जब राजा प्रियव्रत नाम मेरे को राजा ले आपका 13 भाई छोरा जन्माए, विश्वकर्मा की छोरी बिया करेगा थे प्रियव्रत राजा ले, के वो जात कुल थियो रे त्यो बेलामा थे न कहीं नहीं पची बने हो त्यो पनी। विश्वकर्मा प्रजापति की छोरी बिया करे हन उनले, विश्वकर्मा की छोरी प्रियव्रत ने बिया करे, प्रियव्रत की छोरी शुक्र ने बिया करे, शुक्र की छोरी राजा ययाती ने बिया करे, सब सलभ कहीं पनि थिएन। महाराज परीक्षित यस्तो थियो संसार, त्यसै प्रभावबाट जब आग्नेय यदमजी यज्ञ बाबु महावीर हिरण्य रेता धृतपृष्ठ श्रवण मेधा तिथि पीति होत्र कवि भन्ने 10 भाई छोरा एकपट्टि, उत्तम तामस रैवत भन्ने 3 भाई छोरा एकपट्टि गरिकन राजा प्रियव्रतको जम्मा 13 भाई छोरा मध्येमा 3 भाई छोरा उर्ध रेता, 3 भाई छोरा बनु, 7 भाई छोराले जब 7 दीपको रचना आफ्नो बुबाले गरेको राज्यको राज्य सञ्चालन गरेर जम्मू दीपमा जेठा छोरा आग्नेयले राज्य गर्नुभयो। 11 आयुर्द वर्ष राज्य गरिसकेपछि राजाले के संसार झुटो सम्झेछन्, लौ भइगो त रानी भनिकन उर्दस्वती नाम गरेकी महारानीलाई जब यस्ता प्रकारबाट साथमा लिएर राजा कन जम्मू उपलक्ष्य सार्वले कुशक्रम जसाका पुष्कर दीपको निर्माण गर्ने महाराज कन आज अब जम्मा कन 7 दीप स्रोत स्रोत स्रोत घृतोद स्रोत दधि मण्डोद स्रोतोद आदि गरिएका सागरको निर्माण गर्ने महामहिम व्यक्ति आज संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो, उहाँले भगवानको भजन मनन कृतमा राजा प्रियव्रतको सवारी हुनुभयो। प्रियव्रत नामगिरीका राजाका जेठा छोरा आग्नेयले तपाईँ हामी बसेको ठाउँमा राज्य गर्नुभयो, जसको नाम हो जम्मूद्वीप। 4,00,000 कोसको छ, मतलब लाख योजनको जुन ठाउँमा तपाईँ हामी अहिले बसेका छौं महाराज परीक्षित, त्यो सांसारिक व्यवहारको लागि प्रियव्रत नाम गरिएको राजा बडा प्रभावशाली राजा थिए। प्रियव्रत नाम गरेको राजाले जब 11 वर्ष राज्य गरिसकेपछि संसारलाई झुट मानेर संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। संसार झुटो छ।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-0045।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रेपरान्तोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98-682-29-133 र 98-655-56।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर,
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू, IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र, सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँकी, सम्पर्क मोबाइल नम्बर 98455369484।

0: अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10, खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0-83-521-250, 0-83-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसहरु भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
5: त्यति पनि राय नै न्याय नपाएको